0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्यान्डेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।
2: सीधा कुरा प्रष्ट विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 1 गते बिहिबार, सन् 2026 सेप्टेम्बर 17 तारीख भदौ शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज

0: वार्षिक उत्सव मनाउँदै गरेका पाल्पाको रेडियो मुक्तिनाथ 90.8, उदयपुरको समावेशी एफएम 92.3, सर्लाईको रेडियो तुफान 102.4 र बरथुवा एफएम 101.1, शंखुवा सभाको रेडियो साङ्गीला 92 र रोल्पाको रेडियो होलेरी 102.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै कायाकैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने,
0: खुला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने,
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा दुईतर्फी सड़क गाड़ी सञ्चालन, विकल्पमा पानी काम र अध्ययन हुँदै,
0: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि, मुद्रा स्थिति नियन्त्रणमा प्राथमिकता दिने उद्देश्य,
1: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुल युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रभाव

0: मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनोज शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली 2083 विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो। नियमावलीमा रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काल रोक लगाएको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ। यसअघि संविधानमा भएको व्यवस्थासँग बाधिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मानमर्दन भएको दावी सहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको थियो।
1: सरकारले संकटग्रस्त घोषणा गरेका ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडै बनाउन मिल्ने गरी कानून संशोधनको तयारी थालेको छ। मुलुकी देवानी संहिता 2074 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण ऐन 2076 संशोधनको प्रक्रिया अगाडि बढ़ाइएको हो। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका महानिर्देशक कृष्ण पौडेलका अनुसार विभागले मसौदा बनाएर गृह मन्त्रालयमा पेश गरेपछि प्रस्ताव मन्त्री परिषदमा जानेछ। मन्त्री परिषदले संशोधन विधेयकको प्रस्ताव संसदमा लैजानुपर्छ वा संसद अधिवेशन नचलेको अवस्थामा अध्यादेश जारी गर्न मिल्छ। मृत्यु दर्तामा सहजीकरण गर्ने गरी दुईवटा कानून संशोधन गर्ने गरी छलफल भइरहेको छ। महानिर्देशक पौडेलले भन्नुभयो, यस्ता विपदका ठूला घटनामा 3 वर्ष पर्खन नपर्ने गरी खोज तथा उद्धार समाप्त हुनासाथ मृत्यु दर्ता बनाउन सकिने हाम्रो प्रस्ताव छ। यो संकटग्रस्त घोषणा गरेको अवस्थाका हकमा हो, सबै विपदमा भने लागू हुँदैन। यस्तै प्राकृतिक विपत्तिमा बेपत्ताहरूलाई मृतक सरह मानेर परिवारलाई 2 लाख राहत उपलब्ध गराउने गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्डमा विपदमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई 2 लाख राहत उपलब्ध गराउने व्यवस्था छ। तर बेपत्ता भएकाको हकमा भने मन्त्री परिषदबाट निर्णय गर्ने गरिएको छ। यसैकि 10 दिनसम्म पनि सफेला नपरेमा मृतक सरह मानेर 2 लाख राहत उपलब्ध गराइन्थ्यो। यसपटक भने सरकारले निर्णय गरिसकेको छैन। आजको नयाँ पत्रिकामा खबर छ, यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता विदेशी मध्ये धेरै जसोका आफन्त नेपाल सरकारसँग खोजी मात्र नभई उनीहरूको अवस्थाको आधिकारिक प्रमाण समेत माग्न थालेका छन्। सम्पर्क विहीन भएकै आधारमा मृत्यु प्रमाण पत्र जारी गर्न नसकिने उत्तर दिएर सरकारले थुम्थुमाइरहेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ,
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँचिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा गैरातीदेखि नै गाड़ी आवत जावत भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो, त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँचिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ। कृष्णवीरको सड़क सञ्चालनसँगै नारायणगढ़ मोगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाड़ीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरू भएको प्रहरीले जनाएको छ। बेनीघाटबाट त्रिशुली पारी गोर्खातर्फबाट फिस्टिङ जोड्ने वैकल्पिक सड़कको स्तर वृद्धि पनि भइरहेको छ। दीर्घकालीन समाधानका लागि कृष्णवीरमै सुरुङ वा बाइपास पुल निर्माणको सम्भावना बारे पनि अध्ययन भइरहेको छ।
1: कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबाका विश्वास पात्रले नै धमाधम उहाँको साथ छाड्दै गएका छन्। 14 महाधिवेशनमा देउबाको प्यानलबाट उपसभापति जितेका, गएको नवयुवा आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्कादेखि प्रचार विभाग प्रमुख बनाएका मिल विश्वकर्मा समेतले उहाँको साथ छाडेका छन्। 168 सदस्यीय निवर्तमान केन्द्रीय कार्य समितिमा देउबा पक्षका 83% थिए। विशेष महाधिवेशनपछि केन्द्रीय कमिटिका 111 जना आफूहरूसँग रहेको दावी देउबा पक्षको थियो, तर देउबा पक्षका नेताहरू धमाधम संस्थापन पक्षतिर खुल्दै गएका छन्। 14 महाधिवेशनबाट निर्वाचित देउबा पक्षका धेरै पदाधिकारी संस्थापनतिर लागेका छन्। कांग्रेसले असोज 16-19 15 महाधिवेशन गर्दैछ। देउबा पक्षले 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ, तर देउबा पक्षका नेताहरू भने धमाधन संस्थापनतिर खुल्दैछन्। आजको नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा पारेको असर बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग लोभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास। त्यही हो घर जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-00061 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने, ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने, धादिङको कृष्णवीरमा दुईतर्फी गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। सरकारले भोटेपछि हिमबाड़ी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पुनः छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेपछि बाढ़ीको विपदबाट प्रभावित भई दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो। हिजो बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन पालिका तथा शिक्षा इकाईलाई आग्रह गरिएको बताउनु भएको छ। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाई केन्द्र बनाएर अध्यापन कार्य शुरू गरिएको पनि उहाँले जानकारी दिनुभयो।
5: भोटेकोशी नदीमा आएको बाढ़ीले जनधनसँगै पर्यटन क्षेत्रमा पनि ठूलो असर पारेको छ। विशेष गरी भोटेकोशी करिडोरका सड़क, पुल, होटल तथा अरू पर्यटकीय पूर्वाधारमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन गतिविधिमा परेको छ। तर भोटेकोशी क्षेत्रमा भएको विपदका कारण सिंगो नेपाल नै पर्यटकका लागि असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत फैलिन थालेपछि नेपालको पर्यटन क्षेत्रले अर्को चुनौती समेत सामना गर्नु परेको छ। थप जानकारी अबको पालोमा।
6: भोटेकोशी बाढ़ी एउटा निश्चित भौगोलिक क्षेत्रमा आएको प्राकृतिक विपद हो। यसको प्रत्यक्ष असर भोटेकोशी करिडोर र आसपासका क्षेत्रमा परेको छ। तर अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित भएका कतिपय समाचार तथा सामाजिक सञ्जालमा फैलिएका सामग्रीका कारण नेपालको सम्पूर्ण पर्यटकीय गन्तव्य नै जोखिममा रहेको जस्तो धारणा बन्न सक्ने अवस्था देखिएको छ। भौगोलिक रूपमा एउटा क्षेत्रमा आएको विपदलाई सिंगो देशको पर्यटन अवस्थासँग जोडेर हेर्दा त्यसले अन्तर्राष्ट्रिय पर्यटकको धारणा र यात्रा योजनामा असर पार्न सक्छ। त्यसैले अहिलेको प्रमुख आवश्यकता भनेको प्रभावित क्षेत्रको वास्तविक अवस्था र सुरक्षित रहेका अन्य पर्यटकीय गन्तव्य बारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट तथ्यमा आधारित र विश्वसनीय सूचना पुर्याउनु हो। यसका लागि नेपाल पर्यटन बोर्डले गरिरहेको प्रयास बारे पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
1: तीन चारवटा जिल्ला प्रभावित भयो, बाँकी नेपाल चाहिँ सुरक्षित छ भनेर हामीले एउटा जानकारीमूलक सन्देश दियौं। प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा चाहिँ अहिले झेक्फुलै छ। हामीले नेपाल कलिङ भनेर लन्च गर्यौं भने नेपाल आउनुहोस् भनेर हामीले एउटा क्याम्पेन नै लन्च गर्यौं।
6: भोटेकोशी बाढ़ीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणसँगै पर्यटन पूर्वाधारमा रहेका पुराना समस्या सुधार गर्ने अवसर पनि यही समय हुन सक्छ।
1: तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला चाहिँ राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ। सरकारले पनि पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ, त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$600 खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ नेपालको, जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरू छ भन्दाखेरि अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ।
6: नेपालको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने माध्यम मात्र होइन, ठूलो संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सृजना गर्ने क्षेत्र पनि हो। होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवसायदेखि कृषि, हस्तकला, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिसम्म पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका छन्। नेपालको मौलिक संस्कृति, स्थानीय खाना, परम्परा, हस्तकला,

0: त तपाईँले चाहिँ अमेरिकाबाट यहाँ आएर म ब्रेड र स्यान्डविच त खान आउँदिन,
1: खान पान विशेष घरको बनावट डिजाइन सबै बुझ्न आउँछ उसलाई,
0: प्रसार प्रसार तपाईँले गर्दाखेरि इट इज स्टोरी टेलिङ।
2: नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिउँद नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिन्डर पुरानै मूल्य 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा भएको छलफलमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो। भदौ 14 कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यास भरेर सिलिण्डर ल्याउनु पर्दा लागत बढ़ेकाले ग्यास उद्योगीले भाव बढ़ाएका थिए। यस्तै काठमाडौँ उपत्यकाका 1000 भन्दा धेरै खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति किलो 110 रूपियाँमा चिनी बेचिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकामा चिनीको अभाव नरहेको बताएको छ। विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको अध्यक्षतामा सरकारवाला सहित बसेको बैठकले सहमति अनुसार काठमाडौँका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको खबर आजको गोर्खा पत्रले लेखेको छ।
3: यस्तै दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अण्डा, ग्यास लगायतको बढ़दो मूल्य नियन्त्रण गर्न सांसदहरूले सरकारको आलोचना गरेका छन्। अस्ति र हिजोको संसद बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीपछिको विपत्तिको मौका छोपेर व्यवसायहरूले कृत्रिम अभाव सृजना गरी कालोबजारी गरेको बताएका छन्। सत्तारूढ़ राष्ट्रपतिका सांसदले महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच विपद व्यवस्थापनमा सरकारलाई सहयोग, समन्वय र अनुगमन गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र तथा सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सहमति बनेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा हिजो सिंहदरबारमा बसेको बैठकले उहाँकै प्रस्ताव अनुसार उच्चस्तरीय संयन्त्र र संसदीय समिति बनाउने निर्णय गरेको हो।
2: म्यान पावर कम्पनी छनौटका विषयमा मलेसियासँग देखिएको असमझदारीलाई कूटनीतिक तहबाट यथाशीघ्र समाधान गर्न सरकारले पहल थालेको छ। श्रम मामिलासँग सम्बन्धित दुई देशबीचको संयुक्त प्राविधिक समिति जेडब्ल्यूसीको बैठक राख्न पहल थालिएको हो। नेपाली अध्यक्ष श्रमिकको महत्वपूर्ण रोजगार गन्तव्य मलेसिया जाने श्रमिक भर्ना प्रक्रियालाई अवरूद्ध हुन नदिन जेडब्ल्यूसीको बैठकबाट समाधान निकाल्नु पर्ने पक्षमा नेपाल सरकार रहेको छ। रोजगारीका लागि मलेसिया महत्वपूर्ण छ। म्यान पावर कम्पनी छनौटका विषयमा नेपालको असहमति छ। यसलाई समाधान गर्न दुई देशबीचको औपचारिक संयन्त्र छ। यसको यथाशीघ्र बैठक राख्ने विषयमा पहल गरिरहेका छौं। युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले भन्नुभयो। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच सेवा दिस हो
1: दिस हो खुशीको कनेक्शन।
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
0: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शीतयुद्धको अन्त्यसँगै लामो समय मत्थर देखिएको अन्तरिक्षको सैन्य प्रतिस्पर्धा फेरि तीव्र बन्दै गएको छ। अमेरिकाले पहिलो पटक पृथ्वीको कक्षमा सैन्य हतियार तैनात गरेको सार्वजनिक रूपमा स्वीकार गरेपछि रूस र चीनले आपत्ति जनाएका छन्। अन्तरिक्षमा बढ़दो सामरिक प्रतिस्पर्धाले विश्वको रणनीतिक सन्तुलनसँगै नेपाल जस्ता साना देशको संचार, इन्टरनेट, नेभिगेशन र विपद व्यवस्थापनमा समेत कस्तो प्रभाव पार्न सक्छ भन्ने प्रश्न उठेको छ। संयुक्त राज्य अमेरिकाले गएको सोमबार मात्रै पृथ्वीको कक्षीय अर्बिटमा सैन्य हतियार राखेको कुरा पहिलो पटक सार्वजनिक रूपमै स्वीकार गरेको थियो। अमेरिकी वायुसेना सम्बन्धी मन्त्री डाक्टर ट्रोय मेनिकले एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै ती हतियारले शत्रुहरूबाट हुने हमला विरूद्ध अमेरिकी संयुक्त सैन्य बलको रक्षा गर्ने बताउनु भएको छ। अन्तरिक्षमा हतियार होडबाजी कान्तिपुरमा खबर छ।
3: अब विदेशको खबर। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले तीन वर्षभन्दा बढ़ी समयपछि पहिलो पटक ब्याज दर बढ़ाएको छ। फेडरल रिजर्भले ब्याज दर 0.25% बिन्दुले बढ़ाएर 3.75% देखि 4% पुर्याएको हो। बढ़दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याज दर बढ़ाउने निर्णय गरिएको फेडरल बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेडरल रिजर्भका अध्यक्ष केविन वार्सले मुद्रास्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्यभन्दा माथि रहेको भन्दै ब्याज दर वृद्धि जिम्मेवार निर्णय भएको बताउनु भएको छ। अमेरिकामा मुद्रास्फीति 2% लक्ष्यभन्दा 5 वर्षभन्दा लामो समयदेखि माथि रहेको उहाँको भनाइ छ। ब्याज दर वृद्धिले घर, गाड़ी तथा अरू कर्जा लिन महँगो हुने तथा क्रेडिट कार्ड र व्यक्तिगत ऋणको ब्याज पनि बढ्न सक्ने अनुमान छ।
4: अब खेल खबर। नेपाल र बंगलादेश बीच यसै वर्षको चैतमा तीन खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग तीन खेलको द्विपक्षीय टी ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संघ क्यानका अनुसार तीनवटै खेल कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। पहिलो खेल मार्च 26 अर्थात चैत 12 गते, दोस्रो खेल चैत 14 गते र तेस्रो खेल चैत 16 गते हुनेछ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिएको छ। नेपालमा हालै आएको विनाशकारी बाढ़ी कार्यक्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा नेपाल बंगलादेश टी ट्वेन्टी श्रृंखला समर्पित गरिने भएको क्यानले जनाएको छ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार ताप्लेजुङ, खोटाङ, लमजुङ र कैलालीका केही ठाउँमा हल्का पानी परिरहेको छ। गैराती, गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा पानी पर्यो। पछिल्लो 12 घण्टामा लमजुङमा 79 मिलिमिटरसम्म पानी परेको छ। गण्डकी प्रदेशदेखि पूर्वका क्षेत्रमा तुलनात्मक रूपमा बढ़ी पानी परे पनि पश्चिम क्षेत्रमा कम पानी परेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै बागमती प्रदेशको तराई र गण्डकी प्रदेशका पहाड़का एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। वर्षाका कारण पहाड़ी क्षेत्रका सड़क तथा यातायात प्रभावित हुन सक्ने र नदी खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
4: झण्डै 5 महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो भन्ने टुङ्गो समेत नभएको खबर आजको नागरिक दैनिकमा छ।
3: मुस्ताङको घरबजोङ गाउँपालिकामा भएको दुई दिने राष्ट्रिय घरबजोङ जलवायु परिवर्तन सम्मेलन हिजो 49 पुँदे जलवायु परिवर्तन सम्बन्धी घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले पालिकामा जलवायुजन्य जोखिम, आवश्यकता र क्षमता अनुसार स्रोत परिचालन गर्न स्थानीय जलवायु कोष स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको छ।
4: कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसूति बिदा दिने र सितगरीका पतिका लागि 42 दिन तलब सहितको प्रसूति स्याहार बिदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
3: रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। बाढ़ीलाई सामान्य अतिवृष्टि वा बाढ़ीका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक हिमनदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोडिएर विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्न समिति गठन गरिएको हो।
4: सरकारले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर 50% घटाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो।
3: संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल र राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो संयुक्त रूपमा प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदीय सूचना सेवा अभिलेख तथा गतिविधिलाई थप व्यवस्थित प्रभावकारी पारदर्शी र सहज पहुँचयोग्य बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्म digital.parliament.gov.np सञ्चालनमा ल्याइएको हो।
4: नेपाल वायुसेवा निगमको उडानमा रहेको एकमात्र वाइट बडी जापानको नारिता विमानस्थलमा 4 दिनदेखि बिग्रिएर रोकिएपछि 5 अन्तर्राष्ट्रिय गन्तव्यमा यसको उडान अस्तव्यस्त बनेको छ। यसले हिजो बेलुकीसम्म 1500 भन्दा बढ़ी यात्रु बिचल्लीमा परेका छन्।
3: नेपाल घुम्न आउने पर्यटकले जहाँ जाँदा पनि अब सँगै पासपोर्ट बोक्न नपर्ने भएको छ। अध्यागमन सेवालाई प्रविधि मन्त्री बनाउनै सरकारले मोबाइल एपमै पासपोर्ट तथा भिसाको डिजिटल अभिलेखलाई नै मान्यता दिने भएको हो।
4: गभर्नर सहित संचालकको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष कायम गर्ने विषयमा केही सांसदको असहमति रहँदा रहँदै राष्ट्र बैंक 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ।
3: नेपालमा आर्थिक अपराधको ठूलो हिस्सा अहिले बैंकिङ कसुरले ओगटेको छ। चेक बाउन्सदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा दुरूपयोग, धितोको गलत मूल्याङ्कन, मिलिमतोमा कर्जा प्रवाह र खराब कर्जा लुकाउन नयाँ कर्जा दिने एभरग्रिनिङसम्मका गतिविधि अनुसन्धानको दायरामा आएका छन्।
4: राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली प्रवाह गर्ने 220 केवी क्षमताको त्रिशुली 3B हब सब स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ जोडिएका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: दुई सदनको एकमुष्ट 2/3 संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक। प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा 2/3 बहुमतबाट अनुमोदन गर्नुपर्ने।
3: ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी। बेपत्तालाई मृतक सहर मानेर परिवारलाई राहत दिइने।
4: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा दुईतर्फी गाड़ी सञ्चालन विकल्पमा पनि काम र अध्ययन हुँदै।
3: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि। मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकता दिने उद्देश्य।
4: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। आफ्नै सुरुमा महाधिवेशन गर्न लागेका कांग्रेसका दुई समूहलाई बर्मजियाको पेड़ा पसलको थरी थरीका नामसँग जोड्न खोजिएको छ। यहाँ एकातिर गगन थापा जस्तै मान्छे 4 तारे झण्डाको 3 तारे मात्रै समातेर बसेका छन्। अनि माथि लेखिएको छ असली बाजेको पेणाधिवेशन असोज 16-19। अनि अर्कोतिर देउबा जस्तै देखिने मान्छे 4 तारे झण्डाको एउटा मात्रै तारा भएको टालोसम्म मात्र बसेका छन्। अनि माथि लेखिएको छ पुरानो बाजेको पेडाधिवेशन मंगसिर 21-23। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: दैलेखमा कम उमेरमा प्रसूति हुने किशोरीको संख्या घटेन। जिल्ला अस्पतालको नयाँ भवन निर्माण शुरू भएको 5 वर्ष बित्दा पनि पूरा हुन सकेन।
1: हुलाक सेवा निर्देशनालय सुर्खेतको जिम्मेवारी विस्तार हुँदै विगतको तुलनामा यस वर्ष 100% कामको चाप चिठी पत्रमा सीमित हुलाकको जिम्मेवारी बढ्यो।
0: अहिले खेतबारीबाटै साग सब्जी राम्रो मूल्यमा बिक्री हुन थालेपछि बाँकेका किसान खुसी। व्यावसायिक तरकारी खेतीमै आकर्षण बढ्दै
1: र नेपाल र बंगलादेश बीच आउँदो चैत 3 गतेको तीन खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। दैलेखमा पछिल्लो 1 वर्षमा प्रसूति भएका मध्ये करिब 18% 20 वर्ष मुनिका किशोरी रहेको पाइएको छ। गत आर्थिक वर्ष 82-83 अस्पतालमा 658 जना प्रसूति भएकोमा 17.78% 20 वर्ष मुनिका रहेको जिल्ला अस्पतालले जनाएको छ। 4 वर्षको तथ्याङ्क हेर्दा 20 वर्ष मुनिको प्रसूति 15% हाराहारीबाट बढ़ेर 18% भन्दा माथिसम्म पुगेको छ। बाल विवाह न्यूनीकरणका नाममा सरकारी तथा गैर सरकारी संघ संस्थाले वर्षै लाखौं रूपियाँ खर्च गरे पनि प्रभावकारी काम हुन सकेको छैन। बाल विवाह न्यूनीकरणका लागि सरकारी निकाय स्थानीय तह तथा गैर सरकारी संघ संस्थाले विद्यालयदेखि समुदायसम्म विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। बाल विवाह रोकथाम, किशोरी शिक्षा, सचेतना तथा सामाजिक व्यवहार परिवर्तनका नाममा लाखौं रूपियाँ खर्च हुँदै आए पनि अस्पतालको तथ्याङ्कले अभियानको प्रभावकारी हुन नसकेको देखाएको छ। जिल्ला अस्पताल दैलेखमा कार्यालय प्रमुख डाक्टर मनोज कुमार विश्वकर्माले 20 वर्ष मुनिका प्रसूति हुनेको संख्या अपेक्षित रूपमा घट्न नसकेको बताउनु भएको छ। उहाँले सानै उमेरमा विवाह गर्ने र असुरक्षित यौन सम्पर्कका कारण किशोरीहरू शारीरिक रूपमा पूर्ण परिपक्व नहुँदै गर्भवती हुने तथा प्रसूति हुने गरेको बताउनुभयो। कम उमेरमै प्रसूति हुँदै हुँदा बच्चा पूर्ण रूपमा स्वस्थ नहुने तथा कुपोषणको जोखिम समेत बढ़ने गरेको छ। किशोरी आमाबाट जन्मिएका बालबालिकामा पोषण सम्बन्धी समस्या पनि देखिन सक्ने उहाँको भनाइ छ। जिल्ला अस्पतालमा रहेको पोषण पुनस्थापना केन्द्रमा 5 वर्ष मुनिका 56 जना शीघ्र कुपोषित बालबालिकालाई राखेर उपचार गरिएको अस्पतालले जनाएको छ। यस्तै 136 जना शीघ्र कुपोषणको बिरामी फेला परेका छन् भने उनीहरूको उपचार पनि भइरहेको छ। बाल विवाह न्यूनीकरणका लागि वर्षौंदेखि अभियान सञ्चालन भइरहे पनि कम उमेरमै गर्भधारण र प्रसूति हुने दरमा उल्लेखनीय सुधार नआउनुले कार्यक्रमको प्रभावकारितामाथि गम्भीर समीक्षा आवश्यक रहेको सरकारवालाहरूले औल्याएका छन्।
1: यो वर्ष साउन महिनादेखि भदौ 30 गतेसम्म कर्णाली प्रदेशमा 157 वटा विपदका घटना घटेका छन्, जसमध्ये धेरै जसो पहिरोका रहेका छन्। प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यी घटनामा परि 10 जनाले ज्यान गुमाएका छन् भने 26 जना घाइते, 2 बेपत्ता, 121 वटा पशु चौपाएको मृत्यु भएको छ। 224 वटा घर तथा भौतिक संरचनामा क्षति हुँदा 51,46,900 रूपियाँको आर्थिक क्षतिको मूल्यांकन भएको छ। जाजरकोटको रिसाङ र बहुला खोलाको बाढ़ीबाट भएको बेपत्ता भएको क्षतिको आर्थिक मूल्यांकन भएको छैन। कर्णाली विपद जोखिमको हिसाबले उच्च जोखिममा रहेको छ। 10 जिल्ला मध्ये कर्णालीका सुर्खेत बाहेकका जिल्लाहरू पहिरोको उच्च जोखिममा पर्दछन् भने सुर्खेतमा बाढ़ीको जोखिम छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कर्णालीमा पहिरो, बाढ़ी, चट्याङ जस्ता 3 वटै विपदको जोखिम उच्च रहेको छ। अझ प्रदेश सरकारले कर्णालीलाई बहुप्रकोपकै उच्च जोखिममा रहेको औल्याएको छ। यसै गरी 41 महिनामा कर्णालीमा 2,443 वटा विपदका घटना भएका छन्, जसमा परि 261 जनाले ज्यान गुमाएका छन् भने 753 जना घाइते भएका छन्। यसै गरी प्रहरीको रेकर्डमा 4 जना अझै बेपत्ताको सूचीमा छन्। यी घटनामा 262 वटा पशु चौपाएको मृत्यु भएको छ भने 65,813 वटा घर तथा अन्य भौतिक संरचना ध्वस्त भएका छन्। यी घटनामा 2,86,90,00,000 भन्दा बराबर बढ़ीको क्षति भएको बताइएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार आर्थिक वर्ष 81-82 मात्रै 765 वटा विपदका घटना भएका थिए भने जसमध्ये 194 जनाले ज्यान गुमाएका थिए। यसै गरी 63,121 घर तथा भौतिक संरचनामा क्षति हुँदा 2,66,15,62,000 बराबरको क्षति भएको जनाइएको छ।
0: हुलाक निर्देशनालय सुर्खेतको विगतको तुलनामा यस वर्ष 100% कामको चाप थपिएको छ। टिकट बेच्ने, चिठी पत्र पार्सल गर्ने, द्रुत डाक सेवामा सीमित रहेको निर्देशनालयमा यस वर्षदेखि राहदानी, लाइसेन्स घर घरमै पुर्याउने र अन्य सरकारी सरसामान पनि ढुवानी गर्ने जिम्मेवारी थपिएपछि कार्यालयमा कामको चाप बढ़ेको छ। अहिले अस्पतालको ल्याब, नमूना, अदालतका मिसिल, टेलिकमको राउटर र सिम पनि हुलाकले यस वर्षदेखि बोक्दै आएको निर्देशनालयले जनाएको छ। हुलाक निर्देशनालयका निमित्त प्रमुख सुनिता खत्रीले विगतको तुलनामा यस वर्षदेखि हुलाकमा कामको चाप बढ़ेको बताउनुभयो। उहाँले पछिल्लो समय सरकारले राहदानी र लाइसेन्स पनि हुलाक मार्फत घर घरमा पुर्याउने काम दिएपछि सुर्खेत कार्यालयले पनि यो कामको शुरूआत गरेको हो। निर्देशनालयले राहदानी वितरण गर्न गत वैशाख 24 गते प्रशासनसँग समझौता गरेको थियो। लाइसेन्स वितरणका लागि गत साउन 15 गते भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग समझौता गरेको छ। निर्देशनालयका निमित्त प्रमुख खत्रीले वैशाखमा समझौता भए यता 149 राहत सेवा गराएका घर घरमा पुर्याइसकेको बताउनु भएको छ। यस्ता लाइसेन्सको लिखित तथा प्रयोगत्मक परीक्षा सञ्चालन नभएको हुँदा लाइसेन्स पुर्याउने काम हुन नसकेको पनि उहाँले बताउनु भएको छ। लाइसेन्स तयार भएपछि सम्झौता अनुसार सेवा गराएका घर घरमा पुर्याउन शुरू गरिने उहाँले बताउनुभयो। लाइसेन्स र राहदानी हुलाकमा कार्यरत हुलाकी र हल्काराहरूले पुर्याउने गरेका छन्। यसैगरी हुलाकमा अन्य 6 कार्यालय रहेको कार्यालयहरूको काम पनि गर्ने सम्झौता भएको छ। सिटीबीटी विश्वविद्यालयका चिठी पत्र पनि ओसार पसार गर्ने सम्झौता हुने तयारीमा रहेको छ। उहाँले हुलाकमा प्राप्त भएको सामानहरू बढ़ीमा 3 दिनभित्र सेवा गराएकोमा पुर्याउने गरिएको पनि दावी गर्नुभएको छ। यसो गत आर्थिक वर्षमा हुलाक निर्देशनालय सुर्खेतबाट 16,103 र रजिस्ट्री चिठी दर्ता र 17,978 चिठी पत्र वितरण गरिएको छ। द्रुत डाक सेवा 735, पुलिन्दा 179, बुक पोस्ट 183, पत्र पत्रिका 865 हुलाकबाट वितरण गरिएको छ। यसैगरी ल्याबको नमूना 5, साधारण चिठी 1625 वितरण गरिएको निर्देशनालयले जनाएको छ। यसैगरी टेलिकमका राउटर, सिम, अदालतका मिसिलहरू पनि अब हुलाक मार्फत पुर्याउने गर्दा हुलाकलाई विगतको तुलनामा कामको चाप बढ़दै गएको निमित्त प्रमुख खत्रीले बताउनुभयो।
1: कालीगढ़ले आज विश्वकर्माको पूजा आराधना गरी वस्तु एवं दिवस समेत मनाएर आज विश्वकर्म दिवस मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिवत पूर्व मनाउने गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विर विधिपूर्वक पूजा आराधना गरेर यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउने गर्दछन्। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति लगायतमा पूजा आराधना गर्ने गर्दछन्। आजको दिनमा उपयोगमा ल्याउने औजारको पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रिने र काममा गर्दा सकिने राम्रो खालको गुण प्राप्त हुने धार्मिक विश्वास समेत रहिआएको छ। प्राचीन कालमा भारत वर्षका 4 दिशाका रक्षक देवता मध्येका द्वारकलाई पश्चिम दिशाको रक्षकको रूपमा समेत मानिँदै आएको छ। विश्वकर्मा पूजाको दिन आज देश तथा विदेशका विभिन्न ठाउँमा आफ्नो चढ़ने सवारी साधनलाई समेत पूजा आराधना गरेर मनाउने गरिन्छ। आज इन्जिन जडान भएका अन्य सवारी साधनको समेत पूजा गर्ने गरिन्छ।
2: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँसिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
5: रेडियो भेरी एफएम।
6: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैलेखमा कम उमेरमा प्रसूति हुने किशोरीको संख्या घटेन, हुलाक निर्देशनालय सुर्खेतको जिम्मेवारी विस्तार हुँदै विगतको तुलनामा यस वर्ष 70% काम सम्पन्न, आज विश्वकर्मा बाबाको पूजा आराधना गरी मनाइँदै लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। सल्यानमा स्क्रब टाइफस रोगको संक्रमण फैलिएको दारमा गाउँपालिकामा 3 साताको अवधिमा 4 जनाको मृत्यु भएको छ। स्क्रब टाइफस संक्रमण देखिएका दारमा गाउँपालिका 5, लयटा ढाकाडामका 69 वर्षीय तुलबहादुर खड्का, उडा नम्बर 6 मलिवानका 82 वर्षीय बलबहादुर थापा, नरबहादुर बुढा थोकी र उडा नम्बर 2 सिलिङ्गेका 12 वर्षीय नरेश ओलीको मृत्यु भएको हो। उहाँहरूको दाङ तथा नेपालगंजका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। संक्रमण फैलिएको दारमा किटद्वारा परीक्षण गराउँदा दैनिक 4-5 जनामा पोजिटिभ देखिनुका साथै 4 जनाले ज्यान गुमाएपछि पालिकावासी त्रसित भएका छन्। दार्मामा देवीराम नेपालीले शुरूमा ज्वरो आएको भन्दै सामान्य औषधि सेवन गर्दा ठिक नभएपछि स्वास्थ्य कर्मीको सल्लाह अनुसार किटबाट परीक्षण गर्दा स्क्रब टाइफस देखिएपछि औषधि सेवन गर्दा अहिले निको भइरहेको छ। स्थानीय विमला खड्काले गाउँमा ज्वरो र रुखाखोकीका बिरामी पनि बढ़ेको बताउनुभयो। दारमा स्क्रब टाइफस देखिएर दाङ र नेपालगंज लगेर उपचार गर्दा भदौको दोस्रो साता 3 र त्यसपछि 1 गरी 4 जनाको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख यज्ञ बहादुर बस्नेतले बताउनुभयो। बिरामी बढ़दै गएपछि स्वास्थ्य कार्यालयको सहकारीमा शिविर सञ्चालन र स्वास्थ्य संस्थाबाट किटद्वारा परीक्षण गर्दा अहिलेसम्म 100 जना भन्दा बढ़ीमा पोजिटिभ देखिएको हो। स्वास्थ्य कर्मीको सल्लाह नलिई ज्वरो आएको भन्दै मेडिकलबाट आफ्नै तरिकाले औषधि प्रयोग गर्दा झनै जोखिम बढ़ेको उहाँको भनाई छ। ज्वरो आएमा परीक्षण नगरी जथाभावी औषधि सेवन नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यान र पालिकाको सहकारीमा शिविर सञ्चालन गरेर रोगको उपचार गर्दै आइएको छ। वर्षातको समयमा घाँसपात गर्ने क्रममा जंगलमा पाइने किर्नो जातको जीवाणुले टोकेमा स्क्रब टाइफस रोग लाग्ने भएकाले सतर्कता अपनाउन र ज्वरो आएमा स्वास्थ्य संस्थामा आएर परीक्षण गर्न पनि उहाँले आग्रह गर्नुभएको छ।
6: जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण शुरू भएको 5 वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। 2078 साल जेठ 10 गतेदेखि शुरू भएको भवनको तेस्रो पटक म्याद

0: प्रगति हुन नसकेनुले सामाजिक विकास मन्त्रालयको अनुगमन र ठेक्का व्यवस्थापन प्रभावकारी नभएको भन्दै आलोचना समेत हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दैलेखका व्यवस्थापक डाक्टर मनोज विश्वकर्माले निर्माण कम्पनीले भदौ 15 गतेसम्म म्याद थपको निवेदन दिएको बताउनुभयो। म्याद थपको अधिकार कार्यालयलाई नभएकाले मन्त्रालयकै निर्णय कुर्नु परेको उहाँको भनाइ रहेको छ।
1: सर्वोच्च अदालतले दरपीट आदेश सदर गरेसँगै नेपाली कंग्रेसलाई आफ्नो महाधिवेशन गर्ने बाटो खुलेको छ। नेपाली कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै परेको रिट दर्ता गर्न अस्वीकार दरपीट गर्ने सर्वोच्च प्रशासनको निर्णयलाई इजलासले सदर गरिदिएपछि महाधिवेशन अघि बढ़ाउने बाटो खुलेको हो। न्यायाधीश अब्दुल अजीज र मुसलमानको एकल इजलासले यसअघि रजिस्ट्रार प्रशासनबाट भएको दरपीट आदेशलाई नै सदर गएको हो। महाधिवेशन सम्बन्धी विवादलाई लिएर दर्ता गर्न खोजिएको निवेदन उप प्रशासनले दरपीट गरिदिएको थियो र त्यस विरूद्ध परेको निवेदनमा सुनाई गर्दै इजलासले दरपीट आदेशलाई नै सदर गरिदिएको हो।
0: देशका विभिन्न ठाउँमा आज पनि पानी पर्ने सम्भावना कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अहिले सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा र गण्डकी कोशी प्रदेशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलालीका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने ताप्लेजुङ, खोटाङ र लमजुङमा पनि वर्षा भएको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा वर्षा भएको छ। पछिल्लो 12 घण्टामा लमजुङमा 79 मिलिमिटर वर्षा मापन भएको छ। गण्डकी प्रदेशदेखि पूर्वका क्षेत्रमा तुलनात्मक रूपमा बढ़ी वर्षा भए पनि पश्चिमी क्षेत्रमा कम वर्षा भएको महाशाखाले बताएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा ठूला वर्षा हुन सक्ने सम्भावना छ। यसैगरी बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको बताइएको छ। वर्षाका कारण पहाड़ी क्षेत्रको सड़क तथा यातायातमा प्रभावित हुन सक्ने, नदी खोलामा पानीको भाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
1: वर्षापछिको पहिरोले कर्णाली करिडोरबाट सहायक सड़कका रूपमा निर्माण गरिएका ग्रामीण सड़क भत्किँदा यात्रुले शास्ति खेप्नु परेको छ। पहिरोले पूर्ने बगाउने र खाल्डाखुल्टी बनाएकाले यात्रुले शास्ति खेप्नु परेको हो। सिमकोट हिल्सा सड़कबाट सहायक सड़कका रूपमा निर्माण गरिएको सिमकोट गाउँपालिका 8 को एंगुसाता जोड्ने सहायक सड़क बर्खालेको भेलले बगाएपछि शास्ति खेप्नु परेको उपाध्यक्ष कमल बुढाले बताउनुभयो। यस्तै भर्खरै निर्माण गरिएका सड़क वर्षाले बगाउने र खाल्डाखुल्टी पार्नेका कारण पनि यातायातका साधनदेखि यात्रुले दुःख पाउने गरेको उहाँको भनाइ छ। सिमकोट गाउँपालिका 1, 2 र 3 वटा जोड्ने सड़कमा पहिरोले क्षति पुर्याएको वडा नम्बर 2 का वडा अध्यक्ष देवजन बोहराले बताउनुभयो। 2 वटा ग्रामीण कच्ची सड़क ठूल्ठूला खाल्डा बनाएका कारण ढुङ्गा भरेर सवारी साधन गुडाउनु परेको पनि उहाँले बताउनुभयो। उहाँले ग्रामीण सड़कको अवस्था अस्तव्यस्त भएका कारण काम विशेषले बाहेक अन्यत्र यात्रा नगर्न समेत आग्रह गर्नुभएको छ।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। 12 बर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाघार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि 12 बर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा 12 बर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण सियर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 वर्गताको सामुदायिक भवन मिति यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण सियर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सियर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुगपानी, खैदार, गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेवलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार।

साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असौ 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: देवी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छ।
3: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। वीरेन्द्रनगर 10 सुर्खेतमा रहेको कुन्टी ज्येष्ठ नागरिकले भुटेकोशी बाढ़ी पीड़ितको राहत तथा उद्धारका लागि 11,111 रूपियाँ सहयोग गरेको छ। समाजमा आबद्ध ज्येष्ठ नागरिकहरूले आफूहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट बचत गरेको रकम संकलन गरी बाढ़ी पीड़ितको लागि सहयोग गरेका हुन्। ज्येष्ठ नागरिकहरूले विपदको समयमा पीड़ित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको भन्दै आफ्नो क्षमता अनुसार रकम संकलन

0: आफूले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। गाउँका धेरै किसानले अहिले सागसब्जी खेती गर्न थालेको नेपालगंज उपमहानगरपालिका 21 पुरेणीका सल्लाहधीन बागवानले बताउनु भएको छ। खेतबारीबाटै राम्रो मूल्य बिक्री हुन थालेपछि गाउँमा सागसब्जी खेती गर्ने किसानको संख्या बढ्न थालेको छ। भारतबाट आउने सागसब्जीको भन्सामा कडाई गरिएपछि बाँकाका किसान उत्पादनतर्फ आकर्षित हुन थालेका छन्।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। 20 संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आयोजक जापानसँग 3-1 सोझो सेटमा पराजित भएको छ। एरिनामा भएको खेलमा बलियो टोली जापानले नेपाललाई 25-8, 25-12 र 25-11 सहजै जित दर्ता गरेको हो। भलिबलमा जापान तुलनात्मक रूपमा नेपालभन्दा बलियो टोली रहेको हो। जापान विश्व वरिताको 6 स्थानमा रहेको छ भने नेपाल 69 स्थानमा रहेको छ। समयमा रहेको नेपालले अब समूह चरणमा इण्डोनेसियासँग खेल्नेछ। एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रो पटक प्रतिस्पर्धा गरिरहेको हो। सन् 2023मा चीनको हाङझाउमा भएको 19 एसियाली खेलकुदमा नेपालले 11 स्थान हासिल गरेको थियो।
0: खेलकै अर्को प्रसंगमा नेपाल बंगलादेश बीच यसै वर्षको चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड BCCको संयुक्त पहलमा नेपालले बंगलादेशसँग 3 खेलको द्विपक्षीय T20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार 3 खेल कृतिपुरमा रहेको त्रिवी क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा हुनेछ। पहिलो खेल मार्च 26 अर्थात चैत 12 गते, दोस्रो खेल चैत 14 गते, तेस्रो खेल चैत 16 गते हुने भएको छ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक हुने क्यानले बताएको छ। आईसीसीको पूर्ण सदस्य अर्थात टेस्ट राष्ट्रको नेपाली टोली नेपाल आएर यो खेल खेल्न लागेको हो। यसअघि नेपाली टेस्ट राष्ट्रसँग T20 अन्तर्राष्ट्रिय खेल खेले पनि ती खेलहरू नेपाल बाहिरी भएका थिए। नेपाल र बंगलादेश बीच यसअघि 2 T20 अन्तर्राष्ट्रिय खेल भएका छन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: दैलेखमा कम उमेरमै प्रसूति हुने किशोरीको संख्या घटेन। जिल्ला अस्पतालको नयाँ भवन निर्माण शुरू भएको 5 बिता पनि पूरा हुन सकेन।
0: हुलाक निर्देशनालय सुर्खेतको जिम्मेवारी थपिँदै विगतको तुलनामा यस वर्ष 100% काम।
1: अहिले खेतबारीबाटै सागसब्जी राम्रो मूल्यमा बिक्री हुन थालेपछि बाँकेका किसान खुशी। व्यावसायिक तरकारी खेतीमा आकर्षण बढ्दै
0: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्ट विदा हुन्छौ। नमस्ते।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 7 छ।
3: इट्स टाइम टु कप आयोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिका सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाऊ।
2: के तपाईँलाई दुनाको परि चाहिएको छ? पूजाआजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरदिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
4: केपी पोली क्लिनिक गुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
5: यही असोज 9 शुक्रबारको दिन
4: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं

0: फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
1: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
2: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
2: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9848638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्केती लहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सिक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61। तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ भई

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाँच्छै।

अखण्ड अस्तित्व भत्किसक्यो, टुटिसक्यो। हे मेरा सन्तानहरू, मेरो रोदन अनि मेरो वेदना अब पनि सुन्न अनि बुझ्न ढिला गयो भने म छिया छिया पर्छु।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भुरीगाउँ बजार बर्दिया।
0: खुसीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरीगाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
5: धेरै धेरै धन्यवाद छ है नानी।
6: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
5: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
6: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
5: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
6: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
5: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
6: सम्पर्क मोबाइल नम्बर 98 400 46 368।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ, भाग छ।
8: तमु फोन बठीलाई आफ्नो भाग्य हेर्न सकन्छौ। आज संगीतमय पुराण लगाउनेक लेखालाई सम्झन सकन्छौ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: सन्निधम कुरु। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाको समस्याको समाधान गर्नको लागि उपस्थित छु। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई निर्णय गरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग अनि ग्रह गोचरबाट आज मिति 2083 साल असोज 1 गते आज बिहिबार। तदनुसार ईस्वी सन् 2026 आज सेप्टेम्बर 17 तारीक नेपाल सम्मत 1146 सुयनला छ। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन आजबाट शरद ऋतु प्रारम्भ भएको छ। आजको दिन विशेष गरी असोजको 1 गते रहेको छ। आज 1 गते भदौ शुक्ल पक्ष, यहाँ तपाईँले कुरो बुझ्नुपर्ने हुन्छ। चन्द्रमान अनुसार यतिखेर हाम्रो नेपालको परम्परा अनुसार हामी चन्द्रमान अनुसार र सौरमान अनुसार हेर्छौँ, भनेको सूर्यको गति अनुसार र चन्द्रमाको गति अनुसारको महिना हुन्छ। हामीले कुनै पनि श्राद्धहरू पर्वहरू मनाउँदै गर्दाखेरि भाद्र शुक्ल पक्ष भन्नुपर्छ, भनेको चन्द्रमान अनुसार मनाउनुपर्छ। जस्तै दशैं तिहार सबै के हुन्छन्, चन्द्रमान अनुसार हुन्छन्। तर आज विशेष गरी सौरमान अनुसार चाहिँ असोजको 1 गते बिहिबार षष्ठीतिथि सूर्योदयमा 11:30 दिनको 10:26 अनुराधा नक्षत्र, 37:13 20:43 विषकुम्भ युग, 22:35 गरकरण, 43:41 आज आनन्द युगमा आनन्द युग रहेको छ। आजको निर्माणको समय 30:37 बिहान सूर्योदय, 5:50 जाँदा भयो साँझ सूर्यास्त, 6:05 जाँदा रहनेछ। आज आश्विन संक्रान्ति, विश्वकर्मा पूजा, वास्तु दिवस, सूर्य षष्ठी आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। अबको क्रममा तपाईँलाई ढिलोन गरिकन प्रस्तुत गर्छु। ग्रह गोचर सूर्य सिंह राशिमा छन्, चन्द्रमा वृश्चिक राशिमा, मंगल मिथुन राशिमा रहेका छन् भने बुध ग्रहको अवस्था यतिखेर कन्या राशिमा छन्, बृहस्पति कर्कट राशिमा छन्, शुक्र तुला राशिमा छन्, शनि मीन राशिमा छन्, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिने योग रहेको छ। अबको क्रममा भने तपाईँको दिनले कसरी व्यतीत हुन्छ, तपाईँको दिनलाई कसरी अगाडि बढाउन सकिन्छ, तपाईँका राशिफलले के भनिरहेका छन् भन्ने कुरामा हामी अबको क्रममा तपाईँका मेष आदिबार राशिफल यस प्रकार रहेको छ। मेष राशि हुनेहरूको लागि आज अलिकति दिन अप्ठ्यारो फलहरू हुन सक्ने सम्भावना छ। काममा अलि विवादित हुन सक्ने खालको सम्भावना सँगसँगै आजको दिनमा चटपटेको भए पनि रहन सक्छ। यात्रा गर्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। शुभचिन्तकहरू धेरै हुन सक्छन्, प्रेममा सफलता मिल्नेछ। पठन पाठनमा भने कमजोरी हुँदै गर्दा मिष्टान्न भोजनको अवसर प्राप्त रहने हुन्छ। नभनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग रहेको छ। लामो दीर्घ यात्राहरूमा आजको दिन तपाईँको लागि अलिकति सहज हुँदै अगाडि बढ्नुहोला। गायन क्षेत्र, सांगीतिक क्षेत्रमा रुचिवृत्ति रहने राशि मिथुनलाई देख्न सकिन्छ। तपाईँको दिनचर्यामा आजको दिनबाट केही शत्रुत्वहरू प्राप्त गर्नु पर्ने अवस्थामा आज पञ्चमेश चन्द्रमा भएकाले विद्या प्राप्ति राम्रो छ। सन्तानबाट शुभ र खुशीका समाचार सुन्न पाइनेछ। पठन पाठनमा असाध्य राम्रो अवसरहरू जुट्ने योगहरू पनि देख्न सकिन्छ भने गर्दै आएका कामबाट सफलता हात पर्नेछ। सिंह राशि हुनेको लागि नबनेका कामहरू बन्दै जान सक्ने खालको योगहरू भइरहेको छ। आजको दिनमा उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज हुने राशिबाट संकेत देख्न सकिन्छ। आजको दिनमा ग्रहहरूले अलिकति केही साथ दिने खालका सम्भावना राम्रो छ। पराक्रमिक योग छ। बोलीले गर्दा कामहरूमा अझ धेरै सहज हुने खालको योगहरू देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि आजको राशिहरूबाट राशि कन्यालाई संकेत देख्न सकिने योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 93 76 1।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: गरेका कामले साथ दिनेछ। सरकारी जागिरमा पदवृद्धिको सम्भावना राम्रो रहेको छ। आँटेका कामहरूबाट सफल भइने खालका योगहरू राशि तुलालाई संकेत छ। लग्नमा चन्द्रमा हुँदा आज मात्रै नभएर सधैँभरिको लागि दिन सुखद बन्छ। संक्रान्तिमा लग्नमा चन्द्रमा हुनु यसै पनि राम्रो मान्न सकिन्छ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा कृषि र पशु चौपायबाट मनोज्ञ धनार्जन गर्न सकिने योग रहेको छ। धनुराशिको लागि भने दिन एकदम अप्ठ्यारो आउन सक्छ। नबनेका काम अधुरै रहनेछन्। अलिकति शत्रुहरू वृद्धि रहन सक्छन्। जय झगडा रिस उठाएको दिनहरू आजबाट संकेत छ। संक्रान्ति बिग्रियो राम्रो हुने छाडकाट छैन। सफलतापूर्ण दिनहरूमा उन्नति र प्रगति राम्रो हुने खालका योगहरू छन्। अलिकति आफ्ना केही कामहरूबाट टाढा रहनुपर्ने पारिवारिक सम्बन्धहरूबाट टाढा रहनुपर्ने खालका योगहरू छन्। उन्नति गर्दा भगवान शनिदेवको उपासना गर्दै ओम सम शनेश्वराय नमः मन्त्र जप गर्नु शुभ हुन्छ। कुम्भ राशिको लागि यतिखेर लग्नमा राहु र सप्तम भावमा सूर्यले गर्दा अलिकति पुर्खौली सम्पत्तिमा विवादहरू आउने अथवा झै झगडाको माहौल सिर्जना रहने जस्ता समस्याले सताउन सक्ने योग छ। सूर्यलाई ग्रहण योगयुक्त राहुको दृष्टिले काममा अप्ठ्यारा आउन सक्ने योग छ। अलिकति मेहनत गर्दाखेरि तपाईँको लागि धेरै कुरामा सहज हुने राशिमा संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने योग र सम्भावनाहरू पनि आजको राशिबाट संकेत ग्रहमा देखिएको छ भने आजको दिन तपाईँको लागि खर्चिलो बन्न सक्छ। यो महिना संक्रान्ति बिग्रेको कारणले गर्दा पनि तपाईँलाई पनि विशेष सावधानी नै अपनाउनु पर्ने योगहरू राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 93 76 1।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउने लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईलाई जानकारी दिने प्रयास गरिरहेका छौं। आज 1 गते आज विशेष दिन छ। आज मैले कतिलाई वास्तुको बारेमा जानकारी दिनु छ, मैले कतिलाई आज वास्तु दिवसको बारेमा, वास्तु के हो, कुन पुराणमा के लेखेको छ भन्ने कुराको उत्तर दिने प्रयत्न गर्छु। तपाईहरूले हामी भूत भविष्य र वर्तमान सम्बन्धीका विविध जानकारीहरू दिँदै हामी उपस्थित हुने गर्छौं। एउटा के छ भने आज वास्तु दिवस पनि हो, आज विश्वकर्मा पूजा पनि हो, आज सूर्य षष्ठी पनि हो। अब सबैभन्दा पहिले बुझौं वास्तवमा वास्तु के हो। वास्तु भन्ने बित्तिकै हामीले वास्तुलाई प्राचीन विज्ञान भन्ने गर्छौं है। वास्तवमा आजको दिनमा कतिखेर वास्तु दिवस हो, कुन बेलालाई आज वास्तु दिवस मानिन्छ, अथवा के कर्म गर्नलाई चाहिँ विशेष वास्तुमा ख्याल गर्नुपर्छ होइन, त्यो दिनलाई हामीले विशेष गरी वास्तु दिवस अथवा विश्वकर्मा पूजा मान्नुपर्छ। आज सूर्य नारायण भगवानले यतिखेर सिंह राशिमा हुनुहुन्छ, अब केही छिनपछि सूर्य नारायण भगवान मेष राशिमा प्रवेश गर्नुहुन्छ आज रात्रिको 23:55 है, 23 भनेको 11:55। यो वर्षा ऋतु अन्त्य हुँदै शरद ऋतु प्रारम्भ हुने दिन यो असोज महिनाको भगवानको नाम पद्मना भगवान हो। देवीको नाम ईशा हो भने सूर्यको नाम सुवर्ण रेता हो। यो तीनटा भगवानको मिलन अथवा प्रारम्भ अथवा यो भगवानको दिनलाई प्रारम्भ नै वास्तुशास्त्र हामीले तपाईँलाई भन्ने गर्छौं। वास्तविक वास्तुशास्त्र अथवा हामीले तपाईँलाई बताउने कुरामा वास्तुशास्त्र के हो त, किन हामीले वास्तुशास्त्रलाई निकै नै महत्वपूर्णका साथमा हेरिरहेका छौं, अथवा वास्तुशास्त्रमा तपाईँहरूलाई के ज्ञान मिल्छ, वास्तुले मान्छेलाई कसरी ज्ञानी बनाउँछ, अथवा वास्तु नभए मान्छे के अपाङ्ग हुन्छन् लगायत धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। हामीले यो क्रममा यतिखेर रेडियोको ध्वनि तरङ्गबाट हामी तपाईँलाई वास्तुको बारेमा विशेष चर्चा गर्छौं। अब यो वास्तुको अर्थ धेरै भन्दा धेरै वास्तु ज्ञानम विना यस्तु गृहम कुर्यात् प्रमादतः तस्य वित्तक्षयो नित्यम रोगश्च जायते ध्रुवम। मत्स्य पुराणको एउटा श्लोक म तपाईँलाई भने अहिले मत्स्य पुराणमा वास्तुको बारेमा के लेखेको छ, मत्स्य पुराणले वास्तुको बारेमा के भन्छ भन्ने कुरामा हामीले तपाईँलाई चर्चा गर्यौं। यो हामीले तपाईँलाई मत्स्य पुराणमा भएको इतिहासको श्लोक भनिरहेको छ। वास्तवमा वास्तु ज्ञानम विना यस्तु गृहम कुर्यात् प्रमादतः तस्य वित्तक्षयो नित्यम रोगस्थ जायते ध्रुवम। वास्तु नमिलाइकन वास्तुलाई नहेरिकन कोही व्यक्तिले घर बनायो अथवा वास्तु परीक्षण नगरिकन, वास्तु भनेको बस्ने स्थानलाई व्यवस्थापन गर्ने स्थानलाई, तपाईँ चाहे गोठ बनाउनु, चाहे तपाईँ टोयलेट बनाउनु, चाहे तपाईँ मठ मन्दिर बनाउनु, चाहे तपाईँ चौतारा बनाउनु, विभिन्न कर्महरूमा वास्तु हेरिन्छ। वास्तु नहेरे रोगस्त जायते ध्रुवम होइन, वास्तु शास्त्र अनुसार हामीले घर बनाउन सकिएन भने रोगस्त रोग जान सक्छ, अथवा त्यति मात्र नभएर वित्तक्षयो वित्त भनेको पैसा होइन, पैसामा पनि केही न केही छेद विच्छेद हुन सक्छ। वास्तु ज्ञानम विना यस्तु गृहम कुर्या प्रमादतः तस्य वित्तक्षयो नित्यम रोगस्त जायते ध्रुवम। मत्स्य पुराणको श्लोकमा तपाईँलाई जानकारी गराए। अब यो मत्स्य पुराण तपाईँहरूको घरमा छ 235 अध्यायदेखि 260 अथवा अनि लगभग अझै धेरै पनि छन् त्यहाँ कता कता, तर विशेष गरी मत्स्य पुराणको 200 253 चाहिँ मजाले वास्तुको व्याख्या गरेको छ। अब बराहा मिहिर भन्ने नाम सुन्नु भएको छ अलिअलि ज्योतिष गुरुहरूले त होइन। बराहा मिहिरले प्रसाद लक्षणम बक्षे गृहम लक्षणमेव च वास्तु ज्ञानम पुरस्कृत्य यथा आह भगवान मनुः यहाँ आएर के भन्छन् भने भगवान मनुले बताउनु भएको अनुसार वास्तु ज्ञान अनुसार घर नबनाए त्यो राक्षसको घर हुन्छ है, वास्तुशास्त्र सम्मत बनायो भने त्यो घर पनि मन्दिर हुन्छ भन्ने आज है। अब के छ भने वास्तु ज्ञानम पुरस्कृत्य यथा आह भगवान मनु, हे मनुले आह बताउँदै हुनुहुन्छ वास्तु शास्त्रम पुरा प्रोक्तम ब्रह्मणा परमात्मना सर्वेषाम भगवान नानाम च हिताय च सुखाय च। वास्तु शास्त्रम पुरा प्रोक्तम ब्रह्मणा परमात्मना सर्वेषाम भवनानाम च हिताय च सुखाय च। यो ब्रह्माजीबाट स्वयं उत्पत्ति भएको वास्तुशास्त्र, ब्रह्माका पुत्र विश्वकर्मा सबैभन्दा ठूला वास्तुकार थिए, त्यस मानेमा आज सौरमान अनुसारको 1 गते नै विश्वकर्मा पूजा पर्न गएको हो। किन ब्रह्माजीले सौर्यको तेज अनुसारको विश्वकर्मालाई शक्ति प्रदान गर्नुभएको थियो, त्यति झजल्यमान थिए, त्यस कारणले गर्दा यो वास्तु दिवस पनि आजै मनाउनु परेको हो। अब मनसार शास्त्रमा लेखेको छ, मयमत शास्त्रमा के लेखेको छ भने भूमिम परीक्ष विधिवत वास्तु पूज्य विधानत तत गृहम प्रकुर्वेत सर्वसम्पत् समुद्धये। भूमि परीक्षम विधिवत, पहिलो नम्बरमा भूमि हेर्नु, मैले धेरैचोटि भन्छु नि घर बनाउँदै हुनुहुन्छ भने माटो हेर्नुपर्छ, माटो नहेरिकन हुँदैन। मैले कति ठाउँमा गएर माटो हेरेको छु तर के गर्ने, यहाँ म अहिले चितवनमा छु, अब तपाईँ संकोशमा हुनुहुन्छ, कम्तीमा तपाईँले 8-10 जना परिवार मिलेर ओल्लो घर पल्लो घर सबै मिलेर माटो परिशोधन गराउने तयारी गर्नु पर्यो नि। हामीलाई 1 जनाको लागि मात्र यहाँबाट आउँदाखेरि धेरै भार पर्छ, सबै सबैलाई घर घरमा गएर तपाईँको कम्तीमा एउटा टोलमा 10-20 जना घरको परिश्रम गरेर 1-2 दिन टाइम लाग्ला, तर हामी त्यहाँ आएर तपाईँसँग बस्छौ, तपाईँको घरमा खान्छौ, अनि तपाईँको घरको माटो परीक्षण गर्छौ, अनि फर्केर आउँछौ। तपाईँले सल्लाह गरेर घर परिवार सबै मिलेर गराउनुहोला। भूमिम परीक्ष विधिवत वास्तु पूज्य विधानत तत गृहम प्रकुर्वेत सर्वसम्पत् समुद्धये। भूमिको राम्रोसँग परीक्षण, वास्तु देवताको पूजा जमिन मुनि नै गरेर त्यसमा चाहिँ जग राखेर घर बनाउनुपर्छ, बल्ल के हुन्छ सर्व सम्पत् समृद्धये, उन्नति र प्रगति हुन्छ, अनि मात्र के हुन्छ सम्पत्ति वृद्धि हुन्छ। अब यो मयमतमा के भनेको छ भने जमिन 16 प्रकारका हुन्छन् भनेर लेखा छ। अब जमिन सामान्यतया एउटा ज्ञान कुरा, तपाईँले घरमै पनि निशुल्क रूपमा वास्तु परीक्षण गर्ने उपाय, तपाईँको घरको अथवा तपाईँको खेतको बारीको कहाँनिर घर बनाउनुहुन्छ, त्यो बारीको बीचमा घर कहाँनिर बनाउने हो, यहाँदेखि यहाँसम्म, यहाँदेखि यहाँसम्म सट्टेर पहिले रेखा कोर्ने, अनि रेखाको मध्य बिन्दुमा बीचमा लगभग 2 हातको खाल्टो खन्ने। 2 हात भनेको कति हो, 1 हात 2 हात होइन, 2 हात खाल्टो खनिसकेपछि त्यहाँ कम्तीमा पनि 5-7 वटा ढुङ्गा ल्याएर राख्ने खाल्टो खाने ठाउँमा। अनि त्यो खाल्टो खनेको ठाउँमा ढुङ्गा राखिसकेपछि त्यहाँ ल्याएर चाहिँ कम्तीमा पनि 2-3 लिटर पानी बिस्तारै राखिदिने। कहिले राख्ने भन्दा सन्ध्याको समयमा अथवा दिउँसो कम्तीमा मध्याह पछाडि 2-3 बजेतिर पानी राखिदिने। त्यो पानी राखिसकेपछि के हुन्छ, त्यो पानी राखिसकेपछि त्यहाँ ढुङ्गा के खाल्टोमा ढुङ्गामाथि पानी भनेको त्यो जमिनमा पर्यो, अनि घर जाने, भोलिपल्ट आउँदाखेरि राति पानी परेन भने फेरि घरमा चेक गर्दाखेरि राति पानी पनि पर्न सक्छ, राति पानी पनि परेको छैन, अब भोलि बिहान जुरुक्क उठ्ने, आफ्नो घरको नित्य पूजा सकेर आफ्नो तोप पानी राखेको ठाउँमा आउने, त्यहाँ आइसकेपछि के हुन्छ, तो पानी पानी अलिअलि पानी रहेछ त्यहाँ भने त्यो घडेरी जस्तो उत्तम घडेरी केही पनि हुँदैन। आहा, कति राम्रो घडेरी, त्यसरी थाहा पाउने हो नि। फेरि धेरै धेरै तल पनि खन्नुहुन्न, दुई हात है, अनि त्यो पानी पनि सुकेको तर सुक्खा टाट पनि अलिकति कम भएको, त्यसो भएको हुँदा यो के भन्छ त्यसलाई के भन्छ, पानी पनि कम भएको होइन, नसुकेको पनि भनौँ न, हिलो हिलो खालको क्या, के भन्छ त्यसलाई, के भन्छ अब हिलो हिलो माटो, अलिअलि चाहिँ माटो चाहिँ हिलो भयो, गिलो गिलो भयो, तर पानी पनि छैन, सुक्खा पनि भएन भने ठिकै छ, के काम चलाउनु पर्यो भन्नु पर्यो, तर पानी सुक्या छ, त्यो पानी सुकेर पनि त्यो माटो चाहिँ चिरा चिरा पर्यो भने क्या, भित्र यस्तो अग्नि तत्त्वले तानेको जस्तो पुरा पटपट्टी भयो, किनकि पानी हालेर माटोमा पानी हाल्यो भने त्यहाँ चिरा पर्छ क्या तातो भयो भने, त्यसो भएको हुँदा तपाईँले यसलाई यसरी माटो परीक्षण गर्न मिल्छ। यो माटो परीक्षण तपाईँले यसरी गरेर, यो अब धेरै प्रकारका हुन्छन् माटो है, अब एउटा धेरैवटा श्लोक छन्, म त्यसलाई यो एउटा वेदमा क्या ऋग्वेदको सातौं अध्यायको 54 श्लोकमा पनि लेखेको छ, मतलब 54 मन्त्रमा वास्तुस्पते प्रतिजानी अस्मान स्वावेशो अनमीभो भवानः, हे वास्तुका मालिक, हे भगवान वास्तु पुरुष, हामीलाई चिन्नुहोस्, हाम्रो रोग हाम्रो ऋण मुक्त वाला घर बनाउनुहोस् भनेर यो वास्तु बिक्रीको ठाउँमा कहिलेकाहीँ यो वास्तुको मन्त्र कम्तीमा ब्राह्मण राखेर 5 दिनसम्म तपाईँले पाठ पूजा गराउनु भयो भने पनि केही कुरा हुन्छ। वास्तुको बारेमा मत्स्य पुराणमा, वृहत संहितामा, मनसारमा, मयमतमा, विश्वकर्मा प्रकाशमा, वेदमा धेरै कुरामा लेखेको छ। अब यसको धेरै कुराहरू म तपाईँलाई चर्चा परिचर्चा गरौँला है। अब यो आज तपाईँले विश्वकर्माको बारेमा धेरै कुरा जानकारी पाउनुभयो, वास्तु दिवसको बारेमा धेरै कुरा जानकारी पाउनुभयो। अहिले भने कार्यक्रममा एकैछिन छोटो विश्रामको पालो भएको छ, विश्रामपछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु, हामी सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73761।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको पाइ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: ज्ञातम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आज ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकी लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज सङ्गीतमय पुराण लगाउनकी लेखालाई सम्झन सकन्छौ।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईहरूसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहेको छु। हामी आज विशेष गरी विश्वकर्माको पूजाको दिन छौं। आज हामी विश्वकर्मालाई हामी पाश्चात्य इन्जिनियर पनि भन्न मिल्छ अथवा हाम्रो हिसाबमा वास्तुविद होइन। वास्तवमा ब्रह्माजीका सन्तान मध्येका विश्वकर्मा ऋषि हुन्। यी ऋषिको दिनमा आज ज्योतिष शास्त्र अनुसार कन्या राशिमा मैले अघि पनि भने कन्या राशिमा सूर्य प्रवेश गर्नु कन्या राशिको सूर्यको नामसँग रिलेटेड भएको वास्तुविधिका दिन आज विशेष गरी यसलाई सूर्यको तेजसँग तुलना गर्ने वा सूर्यको तेजसँगको बहावलाई चाहिँ परिकल्पना गरेर आज वास्तु पुरुष भन्ने गरिएको अथवा विश्वकर्माको पूजा गर्ने गरिन्छ। विशेष गरत यो मैले तपाईँलाई अघि पनि भने धेरै प्रकारका वास्तुका श्लोकहरू छन्। धेरै प्रकारका हामीले अध्ययन गरेका छौँ। कति अध्ययन गर्न सकियो र थोरै बल्ला अलिअलि त पढ्दैछौँ होइन। हामीले पोहोरभन्दा मैले यसपालि धेरै कुरा तपाईँलाई बताएँ किनभने मैले पनि धेरैवटा पुराणहरू हेर्नु परेको छ धेरैवटा चाहिँ जानकारीहरू तपाईँलाई दिनु छ भनेर हामीले चाहिँ विशेष गरी यो कुराको जानकारी गर्छौँ। शास्त्र अनुसार जुन बृहत् संहितामा लेखिएको वास्तुशास्त्र अनुसार वास्तु नमिलाइकन राज्य गर्न बसेका राजाको पनि राज्य च्युत हुन सक्छ अथवा राज्य विनाश हुन सक्छ भनेर उद्धृत गर्न खोजेको जस्तो मेरो निष्कर्ष छ। अनि मनसारको अनुसार वास्तु ब्रह्माजीले सृष्टि त गर्नुभयो वास्तुशास्त्र, तर वास्तुशास्त्र सृष्टि किन गरिदिनु भयो होला जस्तो लाग्छ भने मनसारको शास्त्र अनुसार लोकलाई सुख शान्ति समृद्धि प्राप्ति गर्नको लागि वास्तुशास्त्र निर्माण गर्नुभएको। नभए मान्छे सबै दुखी हुन्थे। अहिले पनि तपाईँ र हाम्रो घरमा वास्तु बिग्रिएको छ। वास्तु धेरै हार्ड विषय हो। धेरै गहिराईमा गयो भने धेरै कुरा हुन्छ, तर हामीले सामान्यतया पञ्चतत्वलाई मिलाएर जल जाने ठाउँ कता, आगोको ठाउँ कता, जल अग्नि वायु होइन आकाश जमिन यस्ता चिजहरू पाँच चिजहरूलाई मिलाएर हामीले घरको वास्तु निर्माण अथवा हामी अङ्ग्रेजीमा भन्दा डेकोरेसन भन्नुहुन्छ तपाईँहरू होइन, डेकोरेसन मिलायो भने हाम्रो उन्नति प्रगति हुन्छ। मय मत अनुसार वास्तु मिलेको घरमा मात्र सम्पत्तिको वृद्धि हुन्छ, वास्तुशास्त्र नमिलेको घरमा के भन्छ दरिद्रीपन प्रारम्भ हुन्छ। विश्वकर्मा प्रकाश अनुसार गृहस्थीको सबै सुख वास्तुशास्त्र अनुसार मिल्छ, बुढाबुढीको झगडा यसको अनुसार है। मैले एउटा सार तपाईँलाई लेखेर यहाँ तपाईँलाई पढिरहेको छु, मैले जुन मैले हिजो अध्ययन गरेको त्यसलाई मैले के भन्छु भने विश्वप्रकाश विश्वकर्मा प्रकाशको अनुसार हरेक कुरा छोरो पाउन इच्छा थियो तर छोरो भइरहेको छैन, वास्तुको दोष हुन सक्छ। छोरा छोरा भए छोरी भएनन्, वास्तुको दोष हुन सक्छ। अथवा केही न केही कुरामा तपाईँलाई कतै न कतैबाट तपाईँलाई कमी कमजोरी भइदियो भने के हुन्छ घरमा परिवारमा सासु र बुहारीको झगडा असाध्य धेरै पर्छ। के तपाईँले ख्याल गर्नु भएको छ पहिले को जस्तो सासु र बुहारीको सम्बन्ध आजभोलि हुँदैन नि? पहिले सासूसँग बुहारी बोल्न असाध्य डर मान्ने, आजभोलि सबै मजाले खुलेर बोल्छन्, माया पनि त्यतिकै गर्छन्। सबैलाई पनि हुन सक्छ, तर यो समयको पाबन्दी पनि हो, समयको अपडेट पनि हो। वेद अनुसार वेदले के भन्छ, वेदको सार के हो, तपाईँको घरमा जानी नजानी सामान्यतया है फेरि यो डेन्जर होइन, सामान्यतया वास्तु बिग्रियो भने वास्तुका मन्त्रहरू छन्, वास्तुका मन्त्रको वास्तु जप गराइयो भने अथवा वास्तु पुरुषलाई आह्वान गरेर
त्यो वास्तुका मन्त्रहरू तपाईँले चाहिँ घरमा ब्राह्मणद्वारा राखेर जप गराउनुभयो, त्यसबाट हवन गराउनुभयो अनि त्यसलाई प्रतिष्ठा गर्नुभयो भने तपाईँ घरमा पक्कै पनि सुख मिल्छ। हामीले कति ठाउँमा भन्ने गर्छौं, कति ठाउँमा अब मैले पोहोर भनेको यसबाट किन दोहोऱ्याउनु भने मैले वास्तु पिरामिड होइन तामाका चिजहरू घरमा सकारात्मक ऊर्जाको लागि, वास्तु पिरामिड घरको ऊर्जाको लागि, वास्तु पुरुषको पूजा गरेर प्राण प्रतिष्ठा गरिएको वास्तु पिरामिड घरमा घरमा लगेर जमिनमा राख्दाको सकारात्मक ऊर्जाहरू लगायत विभिन्न कुराहरू घरमा लाउने रंगदेखि लिएर घरको कुन दिशातर्फ मूल ढोका राख्नेदेखि लिएर कुन दिशातर्फ चाहिँ ढ्याप्पै ढेप्ने अथवा कुनतिर पनि ढ्याप्पै नढेप्ने, कुनतिरको हावा बढी प्रकाशमान हुन्छ, यस्ता कुरामा वास्तुको ठूलो महत्व हुन्छ है। वास्तु युक्तम भवे गृहम सुख समृद्धि आरोग्यम लभते नरः, बुझ्नुभयो। अब यो यजुर्वेदमा पनि विशेष गरी स्थापत्य अध्यायमा वास्तुको शिल्पशास्त्रहरूको बयान गरेको हामीले अलिअलि कता कता, हामीलाई वेद त त्यति धेरै अध्ययन नहोला भनेको, वेद पढेर मात्रै हुँदैन हजुर, फेरि तपाईँले यसो बुझ्नुहोस्, वेदलाई सरसत्य हरे हे यो वास्तु शास्त्र अथवा वेदको अध्ययन होइन, वेद त पढेको, अध्ययन भनेको वेदका हरेक ऋषिहरूको अर्थ जान्नु, वेदका हरेक पद पदका अर्थ जान्नुलाई चाहिँ बल्ला पढेको जानेको भन्छन् क्या हजुर, बुझ्नुभयो कि भएन। वास्तवमा वास्तुशास्त्र अथवा वास्तु शिल्प शास्त्रलाई देव शिल्प र मानव शिल्प भन्ने गरिन्छ। अब यो देव शिल्प भनेको चाहिँ मठ मन्दिर यज्ञशाला जस्तै, तपाईँले मैले कुनै घरमा ग्रह शान्ति गर्न गयौं अथवा यो नियम चाहिँ यज्ञशाला भनेको चाहिँ मन्दिरहरूमा बनाउने हवन कुण्डमा पनि वास्तु मिल्नुपर्छ। अब कुन दिशामा वास्तुशास्त्र राखिन्छ, सबै कुराहरू मन्दिरको कुन मन्दिर कतापट्टि फर्केको मन्दिर छ त्यसमा पनि भर पर्छ, धेरै कुराहरू हुन्छन्। जस्तै कुनै पनि धार्मिक भवनहरू, धार्मिक भवन र तपाईँ घरमा बस्ने मानव बस्ने भवन फरक पर्छ है। अब यो मानव शिल्प भनेको मानवहरू बस्ने अथवा के भन्छ त्यसलाई आवासीय भनौँ होइन, त्यसलाई के भन्छ अरे कम्युनिटी भिलेज होइन, यस्तै के भन्छ त्यसलाई होइन, त्यो खालको एउटा गाउँको निर्माण गर्दाखेरि चाहिँ अब हरेक कोठाको निर्माण हुन्छ। जस्तै कुन कोठामा घरमुली सुत्ने, कुन कोठामा पर पाहुना आउँदाखेरि ओछ्यान लगाइदिने, कुन कोठामा कतापट्टि श्रेणी गर्दा कस्तो सकारात्मक ऊर्जा आउँछ है, त्यो खालको सबै कुरामा कुनतिर चाहिँ भर्याङ राख्दा भर्याङ कति डिग्री घुमेको हुनुपर्छ, भर्याङ भन्दा तलतिरपट्टि खाली ठाउँमा टोइलेट बनाउन हुन्छ हुन्न, भर्याङमा कुचो ठाडो पार राख्न हुन्छ हुन्न, यी सबै वास्तुभित्र पर्छन्। अब हामीले यस्तै कुराहरूलाई ध्यान दिएर वास्तुशास्त्रको बारेमा विशेष चर्चा र विशेष परिचर्चाहरू गर्ने प्रयास गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है। अब यो घरमा उत्साह उमङ्ग खुसी भान्जा भान्जी आएर बस्ने घर अथवा घरमा घर त घर तर त्यो घरमा न आफ्नो आमा अटाउनु भयो, न त्यो घरमा माता अटाउनु भयो, न पिता अटाउनु भयो, न त्यो घरमा वास्तविक भन्ने हो भने वास्तुशास्त्र अनुसार छोराछोरी कहाँ राखेर पढाउने भन्ने कुरा पनि वास्तुशास्त्रमा भर पर्छ। सबै कुराहरूमा वास्तुले विशेष महत्व दिन्छ। घरमा मूलको ढोका वास्तुको ठूलो सबैभन्दा धेरै उन्नति प्रगति दुःख विराम जे जे हुनुपर्ने हो मूल ढोकाबाट सुरु हुन्छ, बुझ्नुभयो। अनि हामीले धेरैचोटि भन्ने गरेका छौँ मूल ढोका अरू ढोकाभन्दा अलिकति अग्लो राख्नु, मूल ढोका अरूभन्दा अलिक ठूलो राख्नु, मूल ढोका अलिकति घरमा त्यो के भन्छ त्यो के भन्छ त्यसलाई चुक्कुल चुक्कु के अरे अनि त्यो चुक्कुल होइन ढोका अड्याउने हुन्छ नि त्यस्तो ठोकेको काँटी ठोकेर त्यहाँ यस्तो तान्न मिल्दो के भन्छ त्यसलाई कब्जा होइन कब्जाहरू बज्न हुँदैन मूल ढोकाका, बरु अरू बजोस् अरू पनि हुँदैन
तर मूल ढोका बज्यो कल्पना गर्नुहोस् घरमा शान्ति भयो। तपाईँको घरमा धारा चुह्यो मान्नुहोस् तपाईँलाई अब दुःखका दिन सुरु भयो होइन। यसो गर्दाखेरि धेरै कुरामा हामीले कहिलेकाहीँ लक्ष्मी पूजाको दिन होला सायद मलाई लाग्छ लक्ष्मी पूजा जस्तै यस्तै तिहारको छेकतिर कुन दिन गर्नुहुन्छ मूल ढोकामा फूलहरू राख्ने गरिन्छ नि त्यो ढोकामा हरेक दिन फूल राख्नुपर्छ। मैले त्यही भएर धेरैचोटि भनेको छु मूल ढोकामा कलशहरू राख्नुहोस् है अझ मालै

राउन्डमा ढोका राखिएको हुँदैन, त्यहाँ कुनै पनि कलशहरूको स्थापना हुँदैन, मूल ढोका आफ्नो माथि जमिनभन्दा माथितिरपट्टि राखेको राम्रो हुन्छ है। अब यसो भन्दै गर्दा बाटा मुनतिरका घर अलि राम्रो हुँदैन है, अलिकति पहाड़तिर पाखा पाखा परे हुन्छ नि, घर बाटोभन्दा मुनतिर छ भने अलिकति घरमा वास्तु त्यहाँ पनि वास्तु छात्र बिग्रिँदो रहेछ है। अनि हामी यसरी तपाईँलाई धेरै कुराहरू बताउँछौ। एउटा कुरा चाहिँ अलिक अप्ठ्यारो पर्यो क्या, आजभोलि रिमोट सिस्टम हो, मान्छेको अनुहार देखेपछि ढोका खुल्न थाले, तर मूल ढोका त्यसरी अटोमेटिक सिस्टममा राख्यो अथवा सिसाहरू लाएर राख्यो भने त्यो अशुभ मानिन्छ। मूल ढोका शिल्पद्वारा निर्मित भएका, त्यहाँ कुनै न कुनै चित्रको आकर्षण भएको, आफैले खोल्न मिल्ने राख्नुपर्छ। राधे राधे। मैले यो चाहिँ एक ठाउँमा ठुलो कम्पनी छ, ठुलो कम्पनीमा अरू सब मालामाल छ, म तपाईँलाई त्यो ठ्याक्कै कम्पनीको नाम लिन अहिले किनभने ठुलो क्या नेपालकै प्रतिष्ठित व्यक्तिको कम्पनी हो, म त्यहाँ संयोगले वास्तुको निरीक्षण गर्नको लागि गएको थिएँ। एउटा यस्तो ठुलो महल छ, अरू सब कुरो ठिक छ, तर त्यो एउटा यस्तो महलको त्यहाँ त्यसको वरिपरि 8-10 महलहरू छन्, एउटा महलमा चाहिँ पश्चिमपट्टि फर्केको मूल ढोकामा सिसा लाए गरेछ, हामी आँगनमा आँगनबाट यसो उता जाने बित्तिकै सिसा टक्क खोल्छ, तर त्यहाँ हेर्नुहोस् यति धेरै लगानी भएको छ, त्यसले 1 रुपियाँ पनि मुनाफा दिन सकेको छैन। मैले भने यो मूल ढोका यसो राख्नुभयो, तर त्यो उहाँहरूले सुन्नु भएन, किनकि त्यो काठ राख्ने सम्भवै थिएन, त्यहाँ सम्भवै हुँदैन, त्यहाँ त्यस्तो खालको डिजाइनमा बनेको गर्छ। त्यही भएर डिजाइन तपाईँहरूले गर्दा एकदमै ध्यान दिनुपर्छ, अनि बल्ल तपाईँहरूलाई राम्रो हुन्छ। यो मैले आज तपाईँलाई थोरै वास्तुको बारेमा तपाईँलाई यो कुराको जानकारी गराएँ है। मैले धेरैचोटि भनि गरेको छु, मन्दिर राख्ने ठाउँमा, किचन राख्ने ठाउँमा होइन, अनि हेर्छु नि सबै कुराहरू हामी तपाईँलाई जानकारी गराउँ। हामी यो वास्तुशास्त्र अनुसार तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिएका छौँ। आज हरेक नेपालीको घरमा बाइक, साइकल, गाडी, ट्रक, ट्र्याक्टर के छ, फलाम चिजहरू छन्, सबैले पूजा गर्छन्। धार्मिक मान्यता अनुसार यो विश्वकर्मा पूजा संक्रान्तिको दिन भगवान विश्वकर्माको जन्म भएको थियो भन्ने एउटा पौराणिक इतिहास हामीले भेट्न सक्छौ। यो पौराणिक इतिहास अनुसार 1 गते संक्रान्तिको दिनलाई चाहिँ विशेष गरी विश्वकर्मा जयन्ती मान्ने गरिन्छ है। अब यो मलाई हिजो सायद शकुनजीले प्रश्न गर्नुभएको थियो, किन यसलाई तिथि लिएन, यसमा यो कति कुराहरू के छ भने भगवान र इन्जिनियरको तुलना फरक हुन सक्छ, त्यस कारणले गर्दा यो जयन्ती कन्या राशिमा प्रवेश गरेको दिन अथवा संक्रान्तिको दिन मान्ने गरिन्छ है। अनि भगवान विश्वकर्माको जन्म नै निर्माण गर्न शिल्पशास्त्र, वास्तुशास्त्र, कलाशास्त्रलाई नै विशेष रूपमा यसको चाहिँ व्याख्या गरौँ अथवा यसलाई चाहिँ अगाडि बढाउनु भनेर जन्म भएको पाइन्छ। विश्वमा पहिलो इन्जिनियर हुन् भने विश्वकर्मा हुन्। धार्मिक शास्त्र अनुसार ब्रह्माजीबाट सृष्टि भएपछि पुरै यो संसारको सृष्टि गर्ने कामै विश्वकर्माले गरेका हुन् है। अब यो विश्वकर्माले हामी भन्छ नि 3 लोक छ, 14 भुवन छ भन्छौ नि होइन, पाताल, मध्यलोक, स्वर्गलोक, तीनै लोकको निर्माण विश्वकर्माले गरेका हुन् भन्न सकिन्छ। अनि जुन सत्ययुगको स्वर्गलोक, त्रेतायुगको लंका र द्वापर युगको द्वारिका पनि विभिन्न हिसाबबाट विभिन्न मन्दिरमा वास्तुकलाहरूले संरक्षित गरिएको छ है। आज हामी धेरैभन्दा धेरै व्यक्तिहरू गाडी पूजा गरेर हामी सुखी भएको अनुभव गर्छौं, तर हामी कुनै पनि दिन त यो सिस्टमको शुरूआत गर्ने व्यक्तिलाई सम्मान गर्न सकेनौं। हामीले गाडी मात्रै पूजा गर्ने दिन सम्झ्यौं, तर

विश्वकर्मा देवताको पूजा पाठ नित्य हामीले स्मरण गर्यौं भने हाम्रो गाडी दुर्घटना हुनेबाटदेखि लिएर धेरै कुरामा राम्रो हुन्छ। है हामी जे पनि टेक्निकल काम गर्छौं भने इन्जिनियर विश्वकर्मा नै हुन्, त्यही भएको हुँदा तपाईँहरूलाई विशेष रूपमा मैले यो कुराको जानकारी गराएँ। अब हामी विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। हाम्रो यो कार्यक्रम यतिखेर नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथमा प्रसारण भइरहेको छ। हामी रेडियो सञ्चालन गर्ने मान्छे पनि वास्तुको विशेष ख्याल गर्नुपर्छ। रेडियो सञ्चालन गर्दा कता फर्केर रेडियो बोल्ने होइन, अनि ट्रान्समिटर कुन दिशामा राख्ने, ब्याट्री कुन दिशामा राख्ने, टावर त्यो घरको छतमा राखिन्छ तर कुन दिशातर्फ, पूर्व उत्तरमा टावर राख्नु भयो भने त्यो रेडियो अलिबारमा स्वाहा हुन्छ। ख्याल गर्नुहोस् तपाईँलाई, हिजो मैले भनिदिइहालेँ, जहिले पनि रेडियो भएको घरको पश्चिम र दक्षिणपट्टिको कर्णको पश्चिम पश्चिम साइडमा, भनेको पूर्व के अरे दक्षिण र पश्चिमको कर्णबाट अलिकति एक दुई हात पश्चिमतिरको साइडमा टावर त्यहाँ भारी चिज त्यहाँ राख्यो भने त्यो तपाईँको असाध्य राम्रो हुन्छ, अथवा भनौँ सिधा रूपमा भन्दा पश्चिमतिर राखे पनि हुन्छ बरु, तर पूर्वमा उत्तरपट्टि अग्निकोणपट्टि। अब ख्याल गर्नु, अर्को रेडियोमा धेरै चट्याङ हान्छ नि, पूर्व उत्तरमा धेरै हान्छ चट्याङ, त्यस कारणले गर्दा त्यो साइडमा टावर राख्नु हुँदैन। आजलाई कार्यक्रममा यति जानकारी गराएँ, भोलिदेखि छुटपुट भएका धेरै विषयवस्तुलाई हामी समेटेर तपाईँसँग अगाडि बढ्ने नै छौं। आजको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन शुभ रहोस्। राधे राधे।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुगपानी, खैडार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेवलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 आइतबार सम्पन्न हुने सम्पूर्ण शेरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

काठमाडौँ नगरका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुधे घरझोङ घोषणा पत्र जारी। जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकाङ्कमा तेस्रो तथा एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा। विश्वका धेरै वित्तीय केन्द्रको मूल्याङ्कनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेकोसी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्रयाक बनाएर आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। सड़क खुलेसँगै देशका विभिन्न ठाउँबाट काठमाडौँ ओहोर दोहोर गर्ने यात्रुलाई सहज भएको छ। ग्यासको बुलेट पनि चल्न थालेकाले अब ग्यासको भाव 2060 रूपियाँ नै कायम हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। यसअघि वैकल्पिक मार्गबाट ढुवानी गर्नु परेको भन्दै ग्यासको भाव प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको थियो। तर आजदेखि कृष्णभीरमा नयाँ ट्रयाक खोली राजमार्ग संचालनमा ल्याइएकाले ग्यास पुरानै भावमा पाइने भएको छ। कृष्णभीरको सड़क खुलेसँगै ग्यास बुलेट सहितका ठूला गाड़ीहरू काठमाडौँ भित्रिन थालेका छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन धादिङ प्रशासनले आग्रह गरेको छ। भटेकोसी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1403 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 सफेला परेको छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म फेला परेका शवमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणको भनाइ छ। 6150 जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार बाढ़ीपछि अहिलेसम्म 13,742 जनाको उद्धार गरिएको छ। भोटेकोसी बाढ़ीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोसी बाढ़ीले देशभरका 9 कम्पनीका 191 गाड़ीमा क्षति पुग्दा ती गाड़ीका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटेकोसी बाढ़ीबाट नेपाल अरण्यको यातायात सेवा प्रणाली अन्तर्गतका 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनर लगायतमा क्षति पुग्दा 50 मजदूर बेपत्ता छन्। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले 49 बुधे घरपझोङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूल नारासहित आयोजना गरिएको 2 दिने घरपझोङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अघि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख छ। घोषणा पत्रमा जलवायु संकटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै यसको जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार, पूर्व कार्यमा जोड र जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। जोखिममा आधारित भू उपयोग योजना तथा सुरक्षित बस्ती विकासमा समेत जोड़ दिएको छ। यस्तै जलवायु अनुकूलनतर्फ जलस्रोत संरक्षण र जलसुरक्षाको सुनिश्चितता, जलवायु अनुकूलन कृषि तथा पशुपालन, स्थानीय जीविकोपार्जन, जैविक विविधता तथा पारिस्थितिक प्रणालीको संरक्षण र दिगो पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने घोषणा पत्रमा उल्लेख छ। सम्मेलनमा 7 प्रदेशका 421 पालिका र 36 जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएका थिए। गगन थापाको नेतृत्वलाई चुनौती दिँदै छुट्टै महाधिवेशनको तयारीमा लागेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लिँदै जानुभएको छ। 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्का सहितका शीर्ष नेताहरू संस्थापन पक्षसँग जोड़िएका छन्। देउवासँग अब 5 पूर्व पदाधिकारी सहित केही नेताहरू मात्रै बाँकी छन्। पहिले देउवा समूहमा सक्रिय बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानिया, जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्मा लगायतका नेताहरू देउबाको साथ छाडेर संस्थापनतर्फ लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज। अब थप खबरहरू। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अनुसार 2082 प्रकाशित उत्कृष्ट कृतिहरू मध्ये सलह पुरस्कारका लागि छनौट भएको छ। प्रतिष्ठानमा प्राप्त 112 पुस्तक मध्ये विस्तारित सूचीमा परेका 15 र संक्षिप्त सूचीमा रहेका 5 कृति मध्येबाट मूल्यांकन समितिले सलह छनौट गरेको हो। सलहले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले उजागर गरेको छ। यसैगरी पद्मश्री साधना सम्मान 2082 स्रष्टा कृष्ण धारावासीलाई प्रदान गरिएको छ। यसैगरी पद्मश्री गौरव पुरस्कार 2082 प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ। यी तीनवटै पुरस्कारको राशि जनही 3,00,000 रूपियाँ तथा सम्मान पत्र रहेको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यी विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ीमा समेत पूजा आराधना गरिन्छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाड़ीको नयाँ दर्ता आजदेखि खुल्ला गरेको छ। विभागले अस्ति भदौ 30 गते 7 प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै काठमाडौँ उपत्यकाभित्रको रूट तथा सार्वजनिक गाड़ी व्यवस्थाका लागि निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको थियो। विभागले सार्वजनिक गाड़ीको दर्ता खुल्ला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाड़ीको दर्ता खुलेको हो। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको अनुमान छ। त्यसका अन्य पहाड़ीकै ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो तथा सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। विश्वका प्रमुख वित्तीय केन्द्रहरूको सूचकांकमा हङकङले आफ्नो तेस्रो स्थान कायम राखेको छ। हङकङ एसिया प्रशान्त क्षेत्रका वित्तीय केन्द्र मध्ये भने पहिलो स्थानमा रहेको छ। बेलायत थिंक ट्याङ्क जेड एन ग्रुप र चीनको सेन्जेनमा रहेको चाइना डेभलपमेन्ट इन्स्टिच्यूटले हिजो सार्वजनिक गरेको ग्लोबल फाइनान्सियल सेन्टर्स इण्डेक्स 40 अर्थात जीएफसीआई 40 हङकङले 756 अङ्क प्राप्त गरेको छ। प्रतिवेदनमा विश्वका 117 वित्तीय केन्द्रको मूल्यांकन गरिएको छ। सूचकांकमा न्यूयोर्क पहिलो र लन्डन दोस्रो स्थानमा छन्। हङकङपछि सिंगापुर चौथो तथा सांघाई 5 स्थानमा छन्। हङकङ फिनटेक सेवामा विश्वकै पहिलो स्थानमा रहेको छ। वित्तीय क्षेत्रको विकासको सूचकमा पनि हङकङ पहिलो स्थानमा पुगेको छ। मानव पूँजीमा दोस्रो तथा व्यावसायिक वातावरण र पूर्वाधारमा पनि दोस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ। वित्तीय क्षेत्रका व्यवसाय तथा विज्ञको मूल्यांकनमा हङकङ लगानी व्यवस्थापन क्षेत्रमा पहिलो स्थानमा पुगेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समूहमा नेपाल, इण्डोनेसिया र आयोजक जापान छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12 र 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ भने नेपालले खेलभर दबावमा रहेर प्रतिस्पर्धा गर्नु पर्यो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अङ्कविहीन छ। त्यसैले इण्डोनेसिया विरूद्धको खेल नेपालका लागि समूह चरण पार गर्ने का लागि महत्वपूर्ण बनेको छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इण्डोनेसियालाई हराएमा समूहको 1 जित सहित क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित रहनेछ। नेपाल र इण्डोनेसिया बीचको खेलपछि समूहको अन्तिम खेलमा जापान र इण्डोनेसिया भिड्नेछन्। यो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा गाड़ी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने जोखिम कायमी रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अप्नाउन आग्रह। भोटेपछि बाढ़ीमा 6150 अझै सम्पर्कविहीन, यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 विधेयक घरपझोङ घोषणा पत्र जारी। जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकाङ्कमा तेस्रो तथा एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा, विश्वका धेरै वित्तीय केन्द्रको मूल्याङ्कनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्स्मै।

0: थाल्यो गाह्रो पो भयो त
1: ल काका किन चिन्ता गर्नु भएको घर सञ्चालित स्टोर छ नि
2: अब चिन्ता छोड्नुहोस् तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू पहाड़ी तथा रैथाने गेडागुडी दालहरू शुद्ध र ताजा कोदो र फापरको पिठो जुम्ली मार्सी र स्थानीय अनादी चामल घरमै तयार गरिएको शुद्ध घिउ र मह रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699771777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया
3: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
4: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाँच्छ

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचादी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचादी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ झैँ।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861086993।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुरपानी, खैडार, गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेउलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथ

0: रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
1: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
2: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
3: प्रोप्राइटर नरेश सुनार,
2: नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।

केटी संस्कारी छ भनेर मैले तेरो बिहे पनि फिक्स गर्ने, यत्रो बेर हामी कुरिसक्यौं, आई त थियो आखिर हाम्रो विश्वास तोडेर गए होइन, हिँड्छौ हिँड्नेको।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाचो। सम्पर्क मोबाइल नम्बर 98681-0693।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाप चाहिँ।

0: सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश तर्फ न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पोमारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: रेडियो टाइगर 89.2 मेगाहर्ज गर्जन सा सधै बाज छन्।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँच्ने।
1: हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुरपानी, खैलार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेवलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 बिहिबार साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 आइतबार सम्पन्न हुने सम्पूर्ण शेरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाकोस भुरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्रणाली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ। अहिले

0: दिउँसोको 3 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। त्रिवेणी जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 जनाको शव परिवारलाई हस्तान्तरण। बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुग्यो। नेपालले संयुक्त राष्ट्र संघको महासभामा हिमाली संकट र जलवायु विपत्तिको मुद्दा प्रमुखताका साथ उठाउने। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने। सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम। बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने। विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो। र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्था लिएर तीव्र आलोचना। नेपाल खबरमा अब पूरा खबर। चिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 वटा शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारहरू श्यामबाल थापा मगर र तिलकबहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको चिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङ को बाहिरी भागदेखि झण्डै 150 मिटरभित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित भएका मध्ये 1515 जनालाई नुवाको र रसुवाका 29 होल्डिङ सेन्टरमा राखिएको छ। नेपालले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु न्याय, क्षति तथा नोक्सानी कोष र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेण्डाको रूपमा उठाउने भएको छ। सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राईले जलवायु संकटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने जानकारी दिनुभएको हो। नेपालले फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज लगायत संयन्त्रबाट तत्काल वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नेछ। साथै जलवायु उत्थानशील पूर्वाधार, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि विकसित देशहरूसँग अपील गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्यूयोर्कमा नेपालले सगरमाथा 2 विषयमा उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्नेछ, जसको मुख्य उद्देश्य हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा परेको असरबारे अन्तर्राष्ट्रिय ध्यान खिच्नु रहेको छ। महासभाको उच्च स्तरीय हप्ता अन्तर्गत हुने जनरल डिबेटलाई प्रधानमन्त्री वीरेन्द्र शाहले सम्बोधन गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 अमेरिका प्रस्थान गरी सेप्टेम्बर 26 स्वदेश फर्कनेछ। सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर 13% कायम भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यस ऐको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याजदर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा बढ़ी ब्याज दिन पाउने छैनन् भने बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पूँजीकरण गरी पुनः ब्याज लगाउन नपाइने र हर्जना रकम असुल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याजदर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सिधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ। पूर्वी नवलपरासीको भिसेकोट गाउँपालिका 6 रहेको घाँडी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवाँ विषाक्त कार्बन मोनोक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञहरूले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खानिज अक्सिजनसँग मिसिँदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञहरूको अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मदत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पक्षीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान समेत जान सक्ने भएकोले धुवाँ निस्किएको ठाउँ नजिक नजान र नसुङ्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवाँ निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रिल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 4935555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सेवा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राष्ट्र विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेता घोषणा गरेको हो। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका हरेक दिनका दरले 31 जनाले जनही 1 लाख र 2 जनाले बम्पर उपहार अन्तर्गत जनही 10 लाख रूपियाँ पाएका हुन्। भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किन्ने ग्राहक र काकियानी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका हुन्। आन्तरिक राष्ट्र विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 सञ्चालनमा ल्याएको हो। अब विदेशको खबर। विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्ताएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठन WMO सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ़दै गएको छ। समाचार संस्था EFE अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशकभन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ। प्रतिवेदनले विश्वभरि नै हिम नदीहरू खुम्चिँदै गएको, भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ। सन् 2023 2025 अवधिमा मात्रै हिम नदीहरूले झण्डै 104 गिगाटन बराबरको बरफ गुमाएका छन्, जुन लगातार 4th वर्षको उल्लेखनीय गिरावट हो। WMO की महासचिव सेलेस्टे साउलोले भूजल र हिम नदी जस्ता दीर्घकालीन पानी भण्डार घट्नुलाई गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। एलनिनोको प्रभावले यो जोखिम अझ बढ़ाउने उहाँको चेतावनी छ। हिमनदीमा आउने विपदको असर एउटा देश मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभयो। यस्ता जोखिमको पूर्वानुमान र जलचक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको प्रतिवेदनमा जोड़ दिइएको छ। अब खेल खबर। पछि शनिबारदेखि जापानमा औपचारिक रूपमा शुरू हुन लागेको 20 एसियाली खेलकुदमा खेलाड़ीहरूको आवास व्यवस्थालाई लिएर तीव्र आलोचना शुरू भएको छ। नागोया शहर र आईसी फ्रेक्चरमा आयोजना भइरहेको प्रतियोगिताका लागि हजारौं खेलाड़ीहरूलाई काठका कन्टेनर शैलीका छाप्राहरूमा राखिएको पछि विरोध भएको हो। कोरिया बास्केटबल संघका उपाध्यक्ष जुङ जे योङले बसोबासको यो व्यवस्था अहिलेसम्मकै सबैभन्दा खराब रहेको बताउनु भएको छ। उहाँका अनुसार 6 फिट 7 इन्च भन्दा अग्ला खेलाड़ीहरूले ओछ्यानमा खुट्टा सिधा तन्काउन समेत पाएका छैनन्। दक्षिण कोरियाका एक खेलाड़ीले त कोठामा पानी चुहिएको भिडियो पोस्ट गर्दै सहयोगको याचना गरेका छन्। यसपटक अनुमान भन्दा बढ़ी अर्थात 17,000 भन्दा धेरै खेलाड़ी तथा पदाधिकारी सहभागी भएपछि सयाको अभाव देखिएको हो। आयोजकले 2,000 पाउनका लागि कन्टेनर छाप्रा, झण्डै 5,000का लागि इटालियन क्रूज जहाज र बाँकीका लागि होटलको व्यवस्था मिलाएका छन्। तर प्रतियोगिताको औपचारिक शुरूआत अघि नै फितलो व्यवस्थापनको चौतर्फी आलोचना भइरहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर मैलेसम्मका मुख्य खबर फेरि एकपटक। चिलिने जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 जनाको सब परिवारलाई हस्तान्तरण, बाढ़ीमा विपताउनेको संख्या 6,150 जना पुग्यो। नेपालले संयुक्त राष्ट्रसंघको महासभामा हिमाली संकट र जलवायु वित्तको मुद्दा प्रमुखताका साथ उठाउने, प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने, सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम, ब्याज बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने, विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो, र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्थालाई लिएर तीव्र आलोचना।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
2: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
3: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
4: यही असोज 9 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया।
5: सन्जो कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश पर्ख न, कता हिँडेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज म फेरि नमन सपिङ सेन्टरमा जाइदु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
5: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-37-582।
6: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
9: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, आवाज छ।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
1: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य, फोन नम्बर 081530105 र 97053500450।
0: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भासिएको वा चिरा परेको छ कि बिथा पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छ।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
2: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरी गाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
8: राजवंशी मेडिकल हल भुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात, गोडा, जिउ दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी।

0: मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: यो साल त ढुक्क भयो है बुढी।
2: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
3: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
4: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
5: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भासिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल, ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पन्छीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहित

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु? नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570335582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजु छैन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ
1: रेडियो टाइगर स्टुडियो टाइम. यति बेला साँझको 6 बजेको छ.
2: सीधा कुरा प्रश्न विचार
3: उज्यालो रेडियो नेटवर्क.
1: अहिले बेलुकीको 6 बज्यो.
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
1: राष्ट्रको शान किसान.
4: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढीमा बेपत्ता हुनेको संख्या 6150 जना पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक। 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने।
0: अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी। पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै। संघीय सरकारतर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
1: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने कांग्रेसको निर्णय। उद्घाटनका लागि आउन देउबालाई थापाको आग्रह। देउबा पक्षका 40 जना भन्दा बढी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी।
0: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो। भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे

0: को मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: सपना तपाईँको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। भुटेकोशी बाढ़ीमा विपत्ता हुनेको संख्या 6,150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको विवरणमा विपत्ताको संख्या 5,179 जना थियो, तर हिजो बेलुकाको विवरणमा 971 जनाले बढ़ेर 6,150 जना पुगेको हो। प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि विपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। विपत्ता सूचीमा स्थानीय बासिन्दा, अन्य जिल्लाका नेपाली र विदेशी नागरिक समेत रहेका छन्। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1,403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित 1,515 जनालाई नुवाकोट र रसुवाका 29 होल्डिङ सेन्टरमा राखिएको छ। यसैबीच सिलिमे जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको सिलिमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको हो।
6: सांसदहरूले बाढ़ीमा बेपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले भोटेकोशी तथा रसुवा बाढ़ीका बेपत्ताको शव फेला नपर्दा, मृत्यु दर्ता, बीमा, क्षतिपूर्ति र बैंकिङ प्रक्रिया रोकिँदा परिवार थप समस्यामा परेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुर सिंह थारूले रसुवाका पीड़ितले कुसको शव बनाएर अन्तिम संस्कार गरे पनि पोस्टमार्टम रिपोर्ट अभावमा पालिकाले मृत्यु दर्ता नगरेको उल्लेख गर्नुभयो। उहाँले बेपत्ता सम्बन्धी मुलुकी देवानी संहिताको प्रावधान संशोधन गरी प्रक्रिया सहज बनाउन माग गर्नुभयो। त्यस्तै सांसदहरू विश्वराज पोखरेल, कृष्ण हरिबुढा थोकी र नेपाली कांग्रेसका सांसद विष्णु बहादुर खड्काले मृत फेला परेका शवको डीएनए परीक्षण गरी पहिचान गर्न र सुरुङभित्र तथा बाहिर बेपत्ताको खोजी कार्य थप तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ।
5: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौजदात रकम झण्डै 14 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 बैंकमा 10,79,26,64,898 रूपियाँ मौजदात छ। यस्तै कोषका 2 बैंकमा रहेको डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खातामा गरी 14,45,98,10,178 रूपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा भइसकेको छ।
6: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरूङमा गएको विनाशकारी बाढ़ी र हिमपहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। इम्पेरियल कलेज लण्डन सहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको समूह वर्ल्ड वेदर अट्रिब्युसनले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार 5,150 मिटर उचाइमा रहेको पहाड़को ठूलो भाग अचानक भत्किँदा यो विपत्ति निम्तिएको हो। झण्डै 2.2 वर्ग किलोमिटर क्षेत्रबाट 11 करोड़ घनमिटर चट्टान र हिउँ 1400 मिटर तल बज्रिँदा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय कम्पन मापन भएको थियो। अध्ययनकी सहलेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रिडेरिको ओटोका अनुसार मानवका कारण बढ़ेको तापक्रमले हिमाली क्षेत्रको पार्माफ्रस्ट अर्थात अत्याधिक चिसोले जमेको भूमि पग्लेको छ। सो क्षेत्रमा जुलाई र अगस्त महिनाको तापक्रम सामान्य भन्दा 1.5 डिग्री सेल्सियस बढ़ी थियो भने हिमनदीहरू प्रतिवर्ष आधा मिटरका दरले पातलिँदै गएका थिए। यसअघि 2072 सालको भूकम्पले कमजोर बनाएको पहाड़ी भीर अघिल्लो वर्षको अत्याधिक हिमपात र तीव्र रूपमा पग्लेको हिउँको संयुक्त प्रभावले यो घटनालाई अझ भयावह बनाएको प्रतिवेदनमा भनिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका भौगर्भिक संरचनाहरू अस्थिर बन्दै गएको चेतावनी दिँदै भविष्यमा यस्ता विपदबाट बस्न उच्च हिमाली क्षेत्रको निरन्तर अनुगमन र पूर्व सूचना प्रणालीलाई तत्काल सुदृढ बनाउनु पर्नेमा जोड़ दिएका छन्।
5: 18 दिनसम्मको अवरोध र 21 दिनको निरन्तर प्रयासपछि पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर सड़क खण्ड सञ्चालनमा आएको छ। अहिले दुईतर्फी नै सञ्चालनमा रहेको भए पनि जोखिम कायमै रहेकाले दीर्घकालीन समस्या समाधानका लागि प्राविधिक अध्ययन शुरू गरेको सड़क विभागले जनाएको छ। विभागका अनुसार माथिल्लो भागबाट पहिरो खस्ने र तल्लो भागमा नदी कटानको जोखिम कायमै छ। सड़क विभागका इन्जिनियर सुरेश पौडेलका अनुसार तत्कालका लागि ग्राभेल गरेको यो सड़कलाई बर्खा सकिए लगत्तै कालोपत्री गरिनेछ। साथै स्थायी समाधानका लागि माथिल्लो भागमा पानी व्यवस्थापन, पहिरो नियन्त्रण संरचना र दीर्घकालीन विकल्पका रूपमा सुरुङ मार्ग वा त्रिशुली पारी वैकल्पिक सड़क बनाउने बारेमा पनि छलफल भइरहेको छ।
6: आर्थिक वर्ष 2082-83 अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कुल 40,842 उजुरी परेका छन्। आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार कुल उजुरी मध्ये स्क्रीनिङ तथा प्रारम्भिक छानबिनबाट 80% भन्दा बढ़ी अर्थात 32,823 उजुरी फर्स्योट भएका छन्। तहगत रूपमा विश्लेषण गर्दा पालिकामा हुने अनियमितता विरूद्ध सबैभन्दा बढ़ी 20,025 उजुरी परेका छन्। यो कुल उजुरीको झण्डै आधा हो। यस्तै संघीय सरकारतर्फ झण्डै 38% र प्रदेश सरकारतर्फ 13% उजुरी दर्ता भएका छन्। संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा बढ़ी उजुरी भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित परेका छन्। प्रदेशतर्फ मधेस प्रदेशमा सबैभन्दा बढ़ी र गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी दर्ता भएका छन्। यस्तै पालिकातर्फ काठमाडौँ र पोखरा महानगरपालिकामा सबैभन्दा धेरै उजुरी परेका छन्। उजुरी परेका शीर्ष 10 पालिकामध्ये 8 मधेस प्रदेशकै रहेका छन्। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार समीक्षा अवधिमा विभिन्न भ्रष्टाचार जन्य कसुरमा विशेष अदालतमा 175 मुद्दा दायर गरिएका छन्। सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस रिश्वत सम्बन्धी मुद्दा धेरै रहेका छन्। यी मुद्दाहरूमा 990 जनालाई प्रतिवादी बनाउँदै कुल 25,23,65,00,000 रूपियाँ भन्दा बढ़ी बिगो मागदावी गरिएको छ। यसै अवधिमा विशेष अदालतबाट फैसला भएका 156 मुद्दा मध्ये झण्डै 52% आयोगलाई सफलता मिलेको छ। उजुरी दर्ताका लागि आयोगले वेबसाइट, इमेल, टेलिफोन, सामाजिक सञ्जाल र हेलो सरकार लगायतका माध्यम प्रयोग गर्दै आएको छ।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेकुसी बाढ़ीबाट प्रभावितलाई राखेका ठाउँमा संक्रामक रोगको जोखिम र व्यवस्थापन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
8: पैसामा छ शक्ति, पैसामा छ सहारा।
7: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
8: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
7: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
7: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
9: इतिहास, गाथा र कथा, गाँठका कुरा,
7: गाँठका कुरा
9: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढीमा विपत्ता हुनेको संख्या 6150 जना पुग्यो, हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक, 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने, विपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण, अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी, पालिका सम्बन्धी उजुरीले भन्दा धेरै, संघीय सरकारतर्फको धेरै उजुरी, भूमि मन्त्रालयका लगायतका खबर प्रस्तुत गर्यो।
6: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली कांग्रेसले 15 महाधिवेशनबाट पार्टीका सबै तहका नेता कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनै पनि नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताउनु भएको हो। उहाँका अनुसार पूर्व सभापति शेरबहादुर देउवा सहित शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला लगायत नेताहरूलाई महाधिवेशनमा सहभागी गराउन प्रयास भइरहेको छ। उहाँका अनुसार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि यसपटक केन्द्रीय सदस्यकै हैसियतमा महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ। यसैबीच केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवा सहित सन्तुष्ट पक्षलाई विगतका विवाद बिर्सेर 15 महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो। पूर्व सभापति देउवाले महाधिवेशनको उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने थापाको भनाइ छ। आजको बैठकमा देउवा पक्षका नेताहरू महालक्ष्मी उपाध्याय डिना, इन्द्रबहादुर बानिया, मीनबहादुर विश्वकर्मा, ईश्वरी नेउपाने, रामहरि खतिवड़ा, नयन सिंह महर, गोविन्द भट्टराई, उमेश संघ रायमाझी, शान्ति परियार, गणेश लामा, राधा खले, सरस्वती अर्याल, किरण यादव लगायतको उपस्थिति थियो। देउवा पक्षबाट 40 भन्दा बढ़ी सहभागी भएका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। पर्सि शनिबारदेखि वड़ा अधिवेशन शुरू हुने भएकाले धेरैजसो नेता गृह जिल्ला गइसकेका छन्। नेता विश्वकर्माले कांग्रेस महाधिवेशनमा 90% भन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने दावी गर्नुभयो। कांग्रेसले असोज 16 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ।
5: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा दूषित पानी, फोहोर र लामखुट्टे वृद्धिका कारण संक्रामक रोगको जोखिम उच्च बनेको हो। बाढ़ी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरका 5 पानीको नमूनामा इकोली जीवाणु समेत भेटिएको छ। विज्ञहरूले बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखला, हैजा, टाइफाइड र छाला सम्बन्धी रोग फैलाउन सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै विपद प्रभावित क्षेत्रमा पुगिरहेका उद्धारकर्ता तथा राहत वितरणमा गएकाहरूले पनि सरसफाईमा ध्यान नदिने हो भने विभिन्न संक्रामक रोग फैलन सक्ने जोखिम रहेको छ। बाढ़ी प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा देखिएका संक्रामक रोग र रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासका बारेमा साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेलसँग कुराकानी गर्नुभएको छ।
10: जब पहिले उहाँहरू होल्डिङ सेन्टरमा आउनुभयो, होल्डिङ सेन्टरमा प्रारम्भिक अवस्थामा सबै होल्डिङ सेन्टरको पानीको नमूना जाँच गर्दा केहीमा इकोलाई भेटिएकै हो, तर त्यसलाई चाहिँ निवारण गर्न सक्ने वा त्यसलाई शुद्धिकरण गर्न सक्ने हामीसँग विधि छ। हामीले त्यो सबै विधि अप्नाइसकेपछि अहिले पानीमा हामीले जुन गुणस्तर हुनुपर्छ खान योग्य, त्यो अनुसार नै उहाँहरूले पानी प्राप्त गरिराख्नु भएको छ।
11: ज्येष्ठ नागरिक, बाल बालिका र दीर्घ रोगी जुन चाहिँ जोखिम समूहमा पनि छन् होइन, सरकारले चाहिँ विशेष गरेर उहाँहरूलाई लक्षित कस्ता खालका सेवाहरू चाहिँ दिइरहेको छ?
10: जोखिम वर्गहरूलाई हामीले विशेष ध्यान पुर्याउनु पर्छ भन्ने कुरामा दुई मात्र होइन, हाम्रो प्रत्येक होल्डिङ सेन्टरमा कम्तीमा एकजनाको दरले स्वास्थ्य कर्मी र त्यो सँगसँगै स्वास्थ्यका चाहिँ स्वयंसेवकहरू पनि खटिनु भएको छ। उहाँहरूले दैनिक रूपमा बिरामीहरूलाई समस्या भए पनि जाँच गर्ने, नियमित रूपमा कसैलाई कुनै रोग छ भने त्यसको जाँच गर्ने र त्यहाँ उपलब्ध औषधिहरूबाट उपचार गर्ने, यदि त्यहाँ भएको औषधिबाट सम्भव भएन उपचारलाई थप चाहियो भने हाम्रो नुवाकोटमा यो आयुर्वेदिक वैकल्पिक उपचार केन्द्र त्यहाँ चाहिँ उहाँहरूले रिफर गर्नुहुन्छ भने अन्य ठाउँमा पनि जिल्ला तहको अस्पतालमा रिफर गर्न सकिन्छ। दीर्घ रोगीहरूले खाइराख्ने औषधिहरू, उहाँको बिरामी पूर्जाहरू पनि बाढीमा बगाएको भन्ने पनि हामीलाई थाहा छ, त्यो अनुसार नै उहाँहरूले खाइरहेको औषधिको सूची तयार गरेर यो होल्डिङ सेन्टरबाट हामीलाई रिक्वेस्ट आउँछ, त्यो रिक्वेस्ट अनुसार नै हामीले उहाँहरूले खाइरहेको औषधलाई चाहिँ अटुट रूपमा खान सक्ने गरी ता केन्द्रबाट अथवा कुनै दाँती निकायको सहयोगमा विभिन्न आयामबाट काम गरेर उहाँहरूको औषधि उहाँहरूको जाँच पडताल खानपानदेखि लिएर नियमित रूपमा सबैले खाने खानाको पटक भन्दा यो वर्गलाई चाहिँ थप चाहिन्छ भन्ने पनि हिसाबमा पोषणको पनि ख्याल गरेर विभिन्न आयाममा चाहिँ कामहरू भइरहेका छन्।
11: केही ठाउँमा चाहिँ झाडा पखालाका समस्याहरू देखिन थालिसकेको छ। अब यही झाडा पखाला पछि गएर हैजामा रूपान्तरण हुने सम्भावना चुनौती हामी माझ धेरै नै छ। यस्तो हुन नदिनको लागि चाहिँ त्यो प्रभावित क्षेत्रमा के भइरहेछ त?
10: झाडा पखालाहरू फाटोफुटो देखेका छन् तर ती झाडा पखालाहरू हैजा होइनन्। त्यसलाई हामीले जाँच पनि गरेका छौँ। सरसफाई अनि अरू वातावरणीय सरसफाईमा पनि विशेष ध्यान दिएको छ। अहिले हैजा विरुद्ध खोप पनि अभियान पनि सञ्चालन गरेर त्यसमा एकदम उत्साहजनक रूपमा चाहिँ सबैको सहभागिता छ। त्यसले पनि हैजा हुने सम्भावना न्यून गर्छ र खोप मात्रै सबै कुरा होइन, खोप सँगसँगै पानीको गुणस्तरको कुरा जुन मैले अघि नै भने त्यो कायम राख्नु एकदम जरुरी छ। त्यो विपदबाट अर्को जनस्वास्थ्यको समस्या सृजना नहोस् भन्ने हिसाबमा काम गरेको छ र अहिले सबै प्रयासबाट आजका मितिसम्म कुनै पनि ठाउँमा महामारी जस्ता खालका रोगहरू चाहिँ देखेका छैनन्।
11: महामारी नआओस् भन्नको लागि यहाँले सुझाव दिनुपर्दा चाहिँ त्यो क्षेत्रमा खटेका उद्धार कर्मी होस्, राहत वितरक होस् अथवा त्यहाँका बाढी पीड़ितहरू नै होस्, के सुझाव दिनुहुन्छ?
10: सहयोग पुर्याउन जानु त एकदमै राम्रो। होल्डिङ सेन्टरमा जाँदै गर्दाखेरि विभिन्न खालका संक्रामक रोगहरू पनि सर्न सक्छन् भन्ने कुरा पनि कता कता हामीले चाहिँ ख्याल गर्नै पर्छ होइन। स्वास्थ्य कर्मीहरू सबै संघ संस्थाहरू सबै भोलिन्टियरहरूले जुन काम गर्नुभएको त्यसलाई एकदम निरन्तर दिउँ पनि भन्न चाहन्छु। दोस्रो त्यसो भनेको चाहिँ विपदको घडीमा पनि उहाँहरूले अब स्वास्थ्यसँग सम्बन्धी सामान्य कुराहरू हात धुने कुराहरूमा मास्क लाउने कुराहरूमा सफा पानी पिउने कुरामा र जथाभावी बाहिर गरेको नखाने कुराहरूमा त्यहाँभित्र पकाइएको स्वच्छ सफा खानेकुरा मात्रै खानमा बाहिरका मान्छेहरूसँग धेरै सम्पर्कमा नआउने कुराहरूलाई पनि ख्याल गर्नुभयो भने सम्भावित चाहिँ जोखिमबाट चाहिँ बच्न सकिन्छ भनेर अनुरोध पनि गर्न चाहन्छु।
6: उहाँ हुनुहुन्थ्यो एपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेल। नेपाल दर्पणमा खबरकै सिलसिला पूर्वी नवलपरासीको होप्सेकोट गाउँपालिका छमा रहेको घाँगी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनसँग मिसिदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पंक्षीमा टाउको दुख्ने, रिंगटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोश भई ज्यान जाने समेत हुन सक्छ। धुवा निस्किएको ठाउँ नजिक नजान र नसुग्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोलसीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकोले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रील वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
12: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
6: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन.
0: कृषि मन्त्र नार्क सँग
2: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्. युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्. टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्.
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ.
4: अब बाँकी खबर. सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% कायम भएको छ. सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यसअघिको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याज दर 13% तोकेको हो. नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा बढ़ी ब्याज लिन पाउने छैनन् भने बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने व्यवस्था गरिएको छ. यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पूँजीकृत गरी पुनः ब्याज लगाउन नपाइने र हर्जाना रकम असुल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ. प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याज दरमै समावेश हुनुपर्नेछ. संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याज दर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ. ऋण प्रवाह गर्दा रकम सिधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ.
3: सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ. आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेताको नाम घोषणा गरेको हो. बटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो. भदौ महिनाका हरेक दिनका दरले 31 जनाले जनही 1 लाख र 2 जनाले बम्पर उपहार अन्तर्गत जनही 10 लाख रूपियाँ पाएका हुन्. भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किन्ने ग्राहक र कातियानी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका छन्. आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको हो.
4: हिजो घटेको शेयर बजार आज बढ़ेको छ. शेयर बजार परिसूचक नेप्सी आज 11.93 अङ्कले बढ़ेर 2,624.36 बिन्दुमा पुगेको छ. आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ. आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ. हिजो 5,38 करोड़को कारोबार भएकोमा आज 339 कम्पनीको 1,36,00,000 कित्ता शेयर 5,49 करोड़ रूपियाँमा किनबेच भएको छ.
3: काठमाडौँको भ्रेकुटी मण्डपमा रहेको प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी 2026 शुरू भएको छ. सभामुख डीपी अरियालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो. प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अरियालले निजी तर लामो समयदेखि उठाउँदै आएको हदबन्दीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो. जग्गा तथा आवास निर्माण सम्बन्धी विभिन्न सामग्री सेवा तथा प्रविधि जानकारी दिने उद्देश्यले आयोजना गरेको प्रदर्शनी आउँदो आइतबारसम्म चल्नेछ.
4: विश्वकर्मा पूजाको अवसरमा आज काठमाडौँ उपत्यका सहित देशका विभिन्न मन्दिरमा गाड़ी पूजा गर्ने भक्तजनको भीड़ लागेको छ. बिहानैदेखि मानिसहरू आफ्ना मोटरसाइकल स्कूटर कार ट्याक्सी तथा अन्य गाड़ी लिएर पूजा गर्न मन्दिर पुगेका थिए. विश्वकर्मा पूजाका दिन गाड़ी औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ. आफ्ना गाड़ी सुरक्षित रहोस्, दुर्घटना तथा अनिष्टबाट जोगियोस् र व्यवसायमा सफलता मिलोस् भन्ने विश्वासका साथ गाड़ी पूजा गर्ने चलन छ. विश्वकर्मा पूजाको अवसरमा यातायात व्यवसायी चालक मेकानिक उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्मले आफ्ना गाड़ी तथा औजारको पूजा गर्ने गरेका छन्. विश्वकर्मालाई निर्माण शिल्प प्रविधि औजार तथा मेसिनरीका देवता मानिन्छ.
3: नेपाल दर्पणमा अब विदेशका खबर. अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा भर्खरै बनेको 222 मिटर चौडाको विशाल खाल्डो पत्ता लगाएको छ. म्याकगेचिन नाम दिएको यो कचौरा आकारको गोलो खाल्डो सन् 2024 वसन्तमा कुनै धुमकेतु वा क्षुद्र ग्रह चन्द्रमासँग ठोकिएर बनेको हो. अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नासाको लुनार रिकोग्निसन्स अर्बिटले खिचेको तस्विर अध्ययन गर्ने क्रममा यो खाल्डो पत्ता लगाउनु भएको हो. साइन्स एडभान्सेस जर्नलका अनुसार सौर्यमण्डलमा अहिलेसम्म पहिचान गरेको यो सबैभन्दा ठूलो नयाँ खाल्डो हो. चन्द्रमामा यति ठूलो प्रभाव झण्डै 1 शताब्दीमा एकपटक मात्र हुने वैज्ञानिकहरूको अनुमान छ। पृथ्वीमा जस्तो बाक्लो वायुमण्डल नहुने भएकाले अन्तरिक्षका पिण्डहरू उच्च गतिमै ठोकिएर चन्द्रमामा यस्ता खाल्डा बन्छन्। यो नयाँ खोजले चन्द्रमाको भूगर्भीय संरचना बुझ्न र अमेरिका तथा चीनले अघि सारेका भावी मानवयुक्त चन्द्र अभियानको तयारीमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
4: विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्याधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्त्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठन WMOले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको छ। समाचार संस्था AFPका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशक भन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ। प्रतिवेदनले विश्वभरि नै हिमनदीहरू खुम्चिँदै गएको, भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारणमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ। सन् 2023 देखि 2025 सम्मको अवधिमा मात्रै हिमनदीहरूले झण्डै 1400 गिगाटन बराबरको बरफ गुमाएका छन्, जुन लगातार 4थो वर्षको उल्लेख्य गिरावट हो। WMOकी महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डारण घट्नुलाई गम्भीर चिन्ताको विषय बताउनु भएको छ। एल निनोको प्रभावले यो जोखिम अझ बढ्ने उहाँको चेतावनी छ। हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। यस्ता जोखिमको पूर्वानुमान र जलचक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको प्रतिवेदनमा जोड़ दिएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाटै बाहिरिएको छ। आज भएको समूह एको खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भयो। इण्डोनेसियाले पहिलो सेट 25-12, दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यो सँगै समूह एबाट जापान र इण्डोनेसिया क्वार्टर फाइनलमा पुगेका छन्। यसअघि पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। यसैले खेलकुदको औपचारिक उद्घाटन पछि शनिबार हुने भए पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ। प्रतियोगितामा नेपालले 21 खेलमा सहभागिता जनाएको छ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
4: भोटेकोशी बाढीमा बेपत्ता हुनेको संख्या 6150 पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक। 2072 सालको भूकम्प पनि सहायकै कारण हुन सक्ने।
3: अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी। पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै। संघीय सरकारतर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
4: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने कांग्रेसको निर्णय। उद्घाटनका लागि आउन देउवालाई थापाको आग्रह। देउवा पक्षका 40 भन्दा बढी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी।
3: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो। भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
4: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: के तपाईलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
3: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0683-93।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैरार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेवलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-9301 सम्पर्क गर्न सकिनेछ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया
0: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज रेडियो टाइगर स्टुडियो टाइम
4: यति बेला साँझको 7 बजेको छ
5: ओहो मेर्सा नमस्कार है
6: नमस्कार अध्यक्षज्यू के छ त तपाईँको गाउँपालिकातिरको खबर
5: हाम्रो त बिजोग छ मेयर साहब म त तपाईँको पालिकाको खबर बुझ्न आएको यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन के जादु गर्नुभयो
6: अब के जादु भन्नु हो अध्यक्षज्यू ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
5: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि
6: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
5: होइन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
6: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने 2-4 दिन नकाट्ने ठुलो नहर पनि सफा गर्यौं अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौ
5: हुन त हो है अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
6: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ
5: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
6: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई

0: सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल
3: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते, समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे, रेडियो टाइगर एफएम बाट सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।
5: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: राम राम ओ नमस्कार। रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा टीकाराम चौधरीसँग आरती चौधरी स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र के समन्वयमा रेडियो टाइगर बर्दिया सिन्हा उत्पादन करल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा प्रविधि मसेना समन्वित मेरमेरिक जानकारी कृषक कनके पुगेकलाक ओ कृषक हुकर कर्तीलाई खेती प्रणालीमा ऐना समस्या प्रश्न जिज्ञासा कृषक हुकनके आशा अपेक्षा गुनासो सुझाव सुनकेन मेरमेरिक जानकारी लेना उद्देश्यसे यी कार्यक्रम सञ्चालन गरिलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिना 1 गते ओ 15 गते सन्ध्याकै 7 बजे रेडियो टाइगर 99.2 MHz बर्दिया ओस्तक अनलाइनमा tigerkhabar.com ओ मोबाइल एप्लिकेशन हाम्रो पात्र मसिफि सुन्ने सेक्जाइट
0: ओस्तक रेडियो गिरह एफएम 90.7 MHz शान्ति बजार ओ अनलाइनमा मोबाइल एप्लिकेशन हाम्रो पात्र मसिफि सुन्न सिक्ने बाँकी कार्यक्रम के फे दोस्रा प्रसारण बिहान के 7 बजे सुन्न सिक्ने बाँकी पुस्तकका 1/5 गते फे यह कार्यक्रम सुन्न सिक्ने बाँकी। कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र हो कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुकन सिन्हा कृषक हुकन के आशा अपेक्षा वा गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्रका मेरमेरिक जानकारी प्रसारण गरिने बाँकी।
1: कृषि तथा पशुपन्छी वनके उत्पादन वृद्धि गरिकन कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देशभरके कृषि क्षेत्रके बेहोर उत्पादन बढाएकलक अनुसन्धान मसी विकसित प्राविधिक प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैक संचार माध्यमके प्रयोग मसे प्रसार प्रसार कर्ती कृषकको सरोकार अलङ्कन सम्पुगैना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रकै मुख्य उद्देश्य रहलबा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदायकी मुख्य आय आर्जनके स्रोत कृषि पेसा रहलबा। एक ओर ग्रामीण आय आर्जनके स्रोत कृषि क्षेत्र हुइलको कृषि सम्बन्धी प्रविधि ज्ञान सहज ओ सरल तरिकासे न पुगैना परम्परागत प्रचार प्रसारके माध्यम ओटरा प्रभावकारी नि देखेलक अवस्थामा नवीनतम प्रविधि मसेन प्रचार प्रसार करकलाक आधुनिक तरिकासे न हाली हो झट्ट सूचना पुगैना सूचना प्रविधि हो संचारके माध्यम एकदम उपयोगी हुइना देख पर्ना हुइलको से रेडियो टाइगरके सहकार्यमा यी कार्यक्रम प्रसारण हुइदिबा।
1: सूचना ओ संचार प्रविधि से कृषक मन के आधुनिक खेती प्रणाली में लिरौ सीते समय में आवश्यक सूचना ज्ञान ओ सीख के पहुँच करा के उत्पादन बढ़ेना सघैना करना ओ समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा। कृषक के खेती बारी में सब्द दिन दर्शित कुछ न कुछ प्राविधिक समस्या देखा पर्न हुईलक ओर से ओकर समाधान के ला सूचना ओ संचार प्रविधि के प्रयोग में से समय में समस्या के समाधान के उपाय कृषक ओ और सरोकार अलंकन देह सीख जाए।
2: आज कार्यक्रम के 5 भाग हो आज हमार खेती हमार कृषि कार्यक्रम आलू खेती लगेना के विषय में आलू विज्ञ रीना शर्मा से बातचीत कर लाटी।
3: रेडियो कार्यक्रम हमार खेती हमार कृषि में आज हमी कोल्ड स्टोर बाट झिक्ने बेला भइसकेको आलू लाई कसरी रोपाई करने का विविध विषय में आलू खेती संग संबंधित कुराकानी गर्न गइरहेका छौं। का लागि हाम्रा विज्ञ हुनुहुन्छ रीना शर्मा, स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा। हामीले विशेष गरी यो आलु खेतीसँग सम्बन्धित कुराकानी गर्न गइरहेका छौँ होइन। किसानहरूले यति बेला कोल्ड स्टोरमा राखेको आलुको बिउ चाहिँ झिक्ने बेला भएको छ होइन। कोल्ड स्टोरमा राखिएको आलुको बिउ रोप्नुभन्दा कति समय अगाडि कोल्ड स्टोरबाट निकाल्नुपर्छ संक्षेपमा जानकारी गराइदिनुहोस् न।
4: कस्तो हुन्छ भने अहिले आलु चाहिँ ठाउँ स्थान अनुसार आलु रोप्ने समय चाहिँ तालिका फरक छ। अहिले यतिखेर चाहिँ मध्य बाहेकमा आलु सायद रोपिस पनि सक्नुभयो होला। यतिखेर चाहिँ कोल्ड स्टोरबाट आलु रोप्ने बेलामा रोप्नुभन्दा 2 हप्ता 3 हप्ता अगाडि निकाल्नु भयो भने र हावा खेल्ने ठाउँमा जहाँ घाम प्रतिदिन घाम लाग्दैन त्यस्तो ठाउँमा राख्नुभयो भने चिसा पनि आउँछ। त्यस भएको भएर चाहिँ लगाउनुभन्दा 2 हप्ता 3 हप्ता अगाडि 15-20 दिन अगाडि सम्म हजुर निकाल्नु भयो भने चाहिँ चिसा आउनलाई सहयोग गर्छ र आलु लगाउने बेलामा यसको टेम्परेचर पनि मिल्छ। चिसो ठाउँबाट डाइरेक्ट माटोमा लगाउन नमिल्ने हुनाले उसलाई अलिकति वातावरण पनि अनुकूल मिलाउनु पर्ने हुनाले चाहिँ हामीले चाहिँ उक्त समयमा निकाल्नु पर्ने हुन्छ।
3: त्यो रेडियो कार्यक्रम विशेष गरी दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर तराई क्षेत्रका किसान लक्षित रेडियो कार्यक्रम हो होइन। विशेष गरी यो तराई क्षेत्रमा आलु रोप्नका लागि अब चाहिँ आलुको बिउ कोल्ड स्टोरबाट निकाल्ने समय पनि भइरहेको छ। आलु खेतीको लागि कस्तो खालको बिउ र माटो उपयुक्त हुन्छ?
4: आलु खेतीको लागि हामीले हाम्रो यो राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा ठाउँ विशेष र ठाउँ विशेष तराई मध्ये पहाड उच्च पहाडको लागि भनेर अलिकति फरक आलुको जातहरू हामीले सिफारिस गरेका छौँ। अहिले तराई तथा खोज बेसी अथवा मधेसतिर चाहिँ हाम्रो असोजतिर कार्तिकतिर चाहिँ आलु लगाउँछौँ होइन। त्यतिखेर चाहिँ अब शुद्ध बिउ राम्रो चुसा आएको अनि 25-50 ग्रामको साइजको भएको साह्रै ठुलो पनि लगाउँदा बिउ दर बढ्न जान्छ, साह्रै सानो गर्दाखेरि उत्पादन कम पनि हुन्छ। उसले कम्पनीले त्यो हिसाबले चाहिँ 25-50 ग्रामकोलाई चाहिँ हामी चाहिँ उपयुक्त साइजको मानेका छौँ र स्वस्थ अब भाइरस मुक्त भएको होइन। अब हामी सकेसम्म बिउ प्रतिस्थापन गर्नु प्रतिस्थापन गर्नुपर्छ। अघिल्लो वर्षको बिउहरू हामी कोल्ड स्टोर राख्छौँ, 2 वर्ष ठिकै छ। त्यस पछाडि हामीले बिउहरू प्रतिस्थापन गर्यौँ भने चाहिँ प्रोडक्टिभिटी पनि बढ्छ र यसको लागि माटोको चाहिँ फसल आउँदो पानीको राम्रो निकास भएको प्राङ्गारिक पदार्थ प्रशस्त मात्रामा भएको पिएच तटस्थ भएको अथवा 5.5 भएको पानीको उपलब्धता भएको र बलौटे दमत वा बलौटे माटोमै यसको लागि उपयुक्त हुन्छ।
3: त्यो आलुको बिउ रोप्ने उपयुक्त समय कहिले हो? विशेष गरी अब यति बेला चाहिँ अझै तराई क्षेत्रमा भनौँ देश्दैभरि वर्षा भइरहेको छ, यो वर्षाले कतिको असर गर्छ, समय चाहिँ कुन उपयुक्त हो?
4: मधेसतिर चाहिँ हामीले असोज कार्तिकमा यो दसैँ अहिले चाहिँ दसैँ पनि परेको छ, दसैँ तिहारको बिचमा अथवा भनौँ कार्तिक महिनाभरिमा चाहिँ हामीले चाहिँ लगाउँदा हुन्छ र मध्य पहाडमा चाहिँ अलिकति अगाडि असोजमा 2 सिजनमा लगाउने गरेका छौँ। असोजमा भदौ असोजमा र माघ फागुनमा हुन्छ भने तराईतिर चाहिँ असोज कार्तिकतिर चाहिँ लगाउँदा हुन्छ।
3: अहिले हो जुन पानी परिरहेको छ नि लगातार अझै असोजको दोस्रो तापासम्म पानी पर्ने सम्भावना छ, यसले चाहिँ आलु खेतीको लागि त्यस्तो केही असर गर्ने सम्भावना हुन सक्छ?
4: यो पानी त अब बिस्तारै कम भयो भने चिसोन भएकै राम्रो हो माटोमा, आलु लगाउने माटोमा चिसोन भएकै राम्रो हो। लगाउँदा पनि अलिकति चिसो भयो भने राम्रो हुन्छ, मलजललाई पनि राम्रो हुन्छ। धेरै पानी पर्यो भने मल बिउ कुहिन सक्छ, त्यो हिसाबले चाहिँ अलिकति पछाडि सार्दा हुन्छ। पानी परेको सिजनमा भने अलिकति पछाडि सार्नु भने कार्तिकतिर अलिकति सुक्खा बेलामा आलु लगाउँदै हुन्छ होला।
3: आलु लगाउँदा बिउ बिचको दूरी कति राख्ने?
4: हजुर, आलुको बिच बिचमा दुईवटा ब्याङ्कको ब्याङ्क ग्याङ्कको बिचमा चाहिँ 60 सेन्टिमिटर राख्दा उपयुक्त हुन्छ र बिउ र बिचको बिचमा चाहिँ 25 सेन्टिमिटर 25 फिट अथवा 25 सेन्टिमिटर राख्यो भने हामीले आलुको बिउ दरहरू पनि पुग्नुहुन्छ कि अब धेरै ब्याङ्कमा राख्यो भने धेरै चाहिन्छ थोरै चाहिन्छ तर प्रदर्शन कम होला। हामीले चाहिँ अनुसन्धानबाट चाहिँ 60 सेन्टिमिटर ड्याङ ड्याङको बिचमा र प्लान्टको बिचमा बिउ बिउको बिचमा चाहिँ 25 सेन्टिमिटर चाहिँ उपयुक्त हुन्छ भनेर हामीले सिफारिस गरेका छौँ। यसको मलखाद व्यवस्थापनको लागि माटो बनौटी हुन पर्यो, प्राङ्गारिक पदार्थ राम्रो मात्रामा भएको हुन पर्यो अनि पछाडि त्यहाँ हामीले चाहिँ नाइट्रोजन फस्फोरस पोटासियमहरू चाहिँ हामीले 100-60 रूपमा भनेको चाहिँ 100-60 केजी पर हेक्टर नाइट्रोजन हुन्छ होइन। त्यसमा गर्नु पर्यो र 20 टन प्रति हेक्टर हामीले जति हेक्टर छ त्यो कम्पोस्ट राख्नु पर्यो। यसमा चाहिँ रोपनीको परिचार रोपनीको हिसाबले चाहिँ तराईमा चाहिँ तराईमा अलिक धेरै गरी धेरै नै जग्गा अलिक जग्गा ठुलै धेरै मात्रामा हुनुभएको हामीले हेक्टर हिसाबले हिसाब गर्दा पनि हुन्छ। रोपनीको हिसाबमा चाहिँ 6.7 केजी युरिया पर रोपनी, 11.06 केजी डिएपी, 5.1 केजी एमओपी प्रति रोपनी हाल्दा हुन्छ। त्यसै गरेर हेक्टरको हिसाबले हो भने चाहिँ 132.3 केजी युरिया, 217.4 केजी डिएपी र 100 केजी एमओपी चाहिँ प्रति हेक्टर हुन्छ र त्यसको प्रति हेक्टर कम्पोस्ट हामीले चाहिँ 20 टन भनेको छौँ भने प्रत्येक रोपनी चाहिँ 1 टन राख्यो भने चाहिँ उपयुक्त हुन्छ।
3: आलु लगाइसकेपछि किसानहरूले कहिले कता तोरी छर्ने अनि मुलाहरू लगाउने कलगमहरू अरू कुनै पनि लगाउने गर्नुहुन्छ, यसले आलुलाई कतिको असर गर्छ अथवा लगाउनु कतिको उपयुक्त हुन्छ?
4: अलिकति डिस्टेन्स मेन्टेन गरेर रोटोहरू एउटा ड्याङमा आलु अर्को ड्याङमा लगाउनु भयो भने त्यस्तो फरक नपर्दा सिँचाइको मात्रा र मलखाद उसले चाहिने आलुले चाहिने मलखाद र पानी हामीले पुर्याउन सक्यो भने दुईवटा बालीले एकैचोटि राम्रो उत्पादन पनि दिन सक्छ। तर उसलाई चाहिँ हामीले पानीको हिसाबमा र मलखादको हिसाबमा चाहिँ हामीले कम्प्रोमाइज गर्न भएन।
3: आलुको उत्पादन बढाउनलाई सिँचाइको व्यवस्थापन कसरी मिलाउन सकिन्छ होइन, गोडमेलको कुरा हुन सक्छ के छ?
4: हामीले चाहिँ आलुको बिउ लगाए पछाडि युरिया डिएपी पोटास हामीले नाइट्रोजन चाहिँ हामीले आधा मात्रै हाल्छौँ। पहिला डिएपी पोटास एकैचोटि हाल्छौँ, बाँकी रहेको नाइट्रोजन चाहिँ हामीले 1 महिना पछाडि गोडमेल गर्दाखेरि 1 महिना पछाडि हामी झारपात आएको गोडमेल गर्छौँ। त्यसपछि गोडमेल गर्दा बाँकी रहेको नाइट्रोजन चाहिँ हामीले हाल्छौँ र उखेर लगाउँछौँ। त्यसो उखेर लगाउँदाखेरि र अनि हामी सिँचाइ गऱ्यौँ, उखेर लगाए पछाडि झारपात राम्रोसँग उखेर लगाएपछि उखेर लगाउनु भनेको माटो चढाउनु हो, जसले गर्दा आलुको बिउ घामबाट प्रत्यक्ष घाममा देखिँदैन, त्यो हिसाबले कुहिले कुहि छ, कसैले कुहिएर जान्छ, पानीमा बगेर पनि जान्छ, त्यो हिसाबले चाहिँ हामीले चाहिँ छोपेर राख्यो भने चाहिँ कन्दको आलुको विकास राम्रो पनि हुन्छ। र त्यतिखेर हामी झारपात उखेल्नु पर्छ, हातले उखेल्ने। त्यसको फेरि अब समय समय वर्षाको बेला मात्रै आलुको झारपात बढी नै आएको हुन्छ, झारपात त्यही अनुसार हामी चाहिँ निकाल्नु पर्छ।
3: आलुमा कस्ता खालका रोगहरू लाग्न सक्ने सम्भावना हुन्छ, मुख्य गरी प्रमुख रोगहरू भन्नु पर्यो भने कुन कुन हुन सक्छन्?
4: यसमा चाहिँ प्रमुख रोगहरू दुईटा प्रमुख भन्नाले अब लेफ्ट ब्लाइट छ एउटा होइन, कसौटे रोग हुन्छौँ हामी, अनि पछि कसौटे रोग अगौटे रोग भयो, अर्को चाहिँ ब्राउन रट हुन्छ, ब्राउन रट पोटाटो वाट हुन्छ, त्यो मुसा आए जस्तो पोटाटोमा त्यो अर्को अर्को दाना अर्को आलुको बिउ खप्टे जस्तो त्यस्तो पनि हुन्छ, प्लस भाइरस लाग्छ आलुमा। त्यस हिसाबले हामीले रोग नलाग्नको लागि चाहिँ भाइरसयुक्त अरू चाहिँ विषादीहरूबाट पनि कन्ट्रोल हुन्छ, तर भाइरस चाहिँ एक्चुली लागेपछि बिउमा भाइरस लागेको छ भने चाहिँ फैलिने हुनाले चाहिँ हामी चाहिँ प्रमाणित गरेको अथवा भाइरस टेस्टिङ गरेको जातहरू चाहिँ लगाउनलाई हामी सिफारिस गर्छौँ।
3: आलु खेतीमा किराहरूको पनि प्रकोप देखिन्छ, कस्ता खालका रोग सँगसँगै किराको प्रकोप देखिन सक्छ, कुन कुन किरा
4: प्रमुख रोगहरू? जस्तै आलुमा प्रमुख किराहरू पनि अब पोटेटो ट्युबर मट भन्ने हुन्छ आलुको पोटली, त्यो चाहिँ स्टोरेजमा लाग्छ, पहिला उनी फिल्डमै हुँदा बारीमै हुँदा खेतमै हुँदा उसले अन्डा पारेको छ भने चाहिँ त्यो चाहिँ पछि स्टोरेजको बेलामा पछि फिल्डमा देखिँदैन, पछि स्टोरेजको बेलामा पुत्ला जस्तो गरेर पछि देखिन्छ, त्यो पनि एकदम महत्त्वपूर्ण नै हो। त्यसको लागि चाहिँ हामीले चाहिँ फेरोमोन फिल्डमै पिटिएम फेरोमोन ट्र्याप राख्यौँ भने त्यसले चाहिँ अन्डा किराले चाहिँ अन्डा पार्न पाउँदैन। अनि अर्को छ हाम्रो कमीलाई पनि रातो कमीलाई पनि लाग्छ कतै कतै लाग्छ, त्यसमा पनि अब हामीले अर्ग्यानिक विषादी नहालेर पनि अर्ग्यानिक टिमुर खुर्सानीको झोल लसुनको झोल हालेर पनि हामी स्प्रे गर्न सक्छौँ, भगाउन सक्छौँ होइन। त्यसरी चाहिँ दुईटा प्रमुख किराहरू, अर्को लिफ माइनरहरू पात बटार्ने किराहरू बटारेर त्यसले चाहिँ कस्तो हुन्छ भने पात बटार्छ, त्यो चाहिँ किराले चाहिँ रोग सारेको हुन्छ, भाइरस सारेको हुन्छ, अनि त्यस्तो किराहरू पनि हामीले कन्ट्रोल गर्न सक्छौँ। किराहरू हेरेर हामीले कोही विशेषज्ञहरूबाट नै हामीले कस्तो खालको किरा भेटिएको छ, कस्तो खालको लक्षण देखाएको छ बिरुवाले त्यो अनुसार विशेषज्ञको परामर्शमा मात्रै हामीले चाहिँ विषादी हाल्न सिफारिस गर्दछौँ।
3: स्थानीय स्तरमा यो अलिकति रोग किराको प्रकोप देखियो भने यो आगो बालेको ठाउँमा फरानी फर्ने पनि प्रचलन छ, त्यसले कतिको प्रभाव पार्छ अथवा राम्रो हो त्यो?
4: हजुर हो, खरानीको चाहिँ दोहोरो छ, जस्तै अब हामीले पोटासियम नाइट्रोजन भन्दा पोटासियम अहिले चाहिँ हाम्रो अनुसन्धानमा चाहिँ पोटासियम बढी चाहिने भन्ने देखाएको छ, कन्द व्यवस्था कन्द उत्पादन वृद्धिको लागि होइन, आलुको दाना उत्पादनको लागि वृद्धिको चाहिँ साइजहरू ठुल्ठुलो हुनु पनि पोटासियम नाइट्रोजन जस्तै पोटासियमको आवश्यकता पनि हामीले धेरै नै आवश्यकता छ भने हामीले गरेका छौँ। त्यो हिसाबले खरानी हाल्दाखेरि चाहिँ एक त विषादी अर्ग्यानिक पेस्टिसाइड पनि काम गर्छ र त्यस्तै खरानीको पोटासियमको पनि मात्रा पुर्याउने हुनाले त्यसले चाहिँ राम्रो गर्छ।
3: आलुमा अनावश्यक झारपातहरू पनि आउने गर्छ आलु खेतीमा होइन, त्यो त्यसलाई कसरी असर नगर्ने गरिकन व्यवस्थापन गर्न सकिन्छ होला?
4: आलु चाहिँ विशेष गरी बर्खायाममा रोपेको आलु मध्य पहाडतिर रोपेको आलुमा विशेष गरी बढी झार आउने हुन्छ, त्यस पछाडि तराईमा मधेसतिर रोपेकोमा पनि आलु झार आउँछ। हामीले चाहिँ अब सुरुमा बारी सफा भयो भने अघिल्लो वर्षको बिउ आलु पनि रहेको हुन सक्छ, सबै बारी सफा गरेर जोड्दाखेरि हामी सबै सफा गरेर लगाउँ, त्यस पछाडि एक महिना पछाडि गोडमेल गर्दाखेरि झारहरू गोडमेल गर्ने, त्यस पछाडि बाँकी रहेको नाइट्रोजन पनि हामी त्यतिर हाल्छौँ, सिँचाइ पनि गर्छौँ, त्यसले गर्दाखेरि अब बाटो राम्रो पनि हुन्छ।
3: आलुको उत्पादन देशव्यापी रूपमा भन्यो भने बढ्दो छ कि घट्दो छ होइन, उत्पादन कम हुनुमा प्रमुख कारणहरू के छन्, वृद्धि हुनुमा के चाहिँ प्रभावले गर्दा वृद्धि भइरहेको जस्तो लाग्छ यहाँलाई?
4: आलुको उत्पादन त्यसरी पहिला जस्तो बढेको पनि भएन, उत्पादन चाहिँ हामीले बिउ प्रतिस्थापन चाहिँ गर्नुपर्ने हुन्छ, पहिलाको बिउहरू राख्छौँ, पुरानो जातहरू राख्छौँ, भाइरस अब हामीले बारीमा आएको भाइरस जातहरू त्यही लगाउँछौँ अथवा भनौँ त्यो बिउहरू नै हामीले आफ्नो वर्षको लागि राख्छौँ, त्यसले गर्दा हामीले भाइरस लागिसकेको बिउ चाहिँ हामीले हटाउन सक्नुपर्छ, त्यसले गर्न सक्नुपर्छ। चिनी छ अब बिउमा चिनी पनि पातहरू बोट्ने हामीले निकाल्यौँ भने चाहिँ पहिलो परेको हुन्छ बोटहरू, अनि त्यसरी हामीले निकाल्यो भने चाहिँ छिट्टै राख्ने त्यसलाई नमिसाउने, त्यसरी चाहिँ अघिल्लो वर्ष लागेको भाइरस पित्त बोटहरू हटाएपछि त्यस पछाडि बिउ नमिसाउने, त्यो हुनाले अर्को वर्षलाई कम पनि गर्न सकिन्छ। त्यस पछाडि मलखाड आवश्यकता मात्रामा मलखाडहरू हामीले चाहिएको समयमा जोताउने, त्यो हिसाबले पनि उत्पादन राम्रो हुन सक्छ।
3: कस्तो खालका बिउ रोप्यो भने अझ उत्पादन बढाउन
4: सक्छ? राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमबाट सिफारिस भएका जातहरू जुन जुन ठाउँ विशेष अनुसार समय विशेष अनुसार विशेष गरेर ठाउँ विशेष अनुसार हामीले सिफारिस गरेका छौँ, मध्य पहाडका लागि सिफारिस भएका आलुहरू मध्य पहाडमै लगाउँदै राम्रो हुन्छ, तिनीहरू तराईमा राम्रो दिँदैनन्, त्यसैले तराईका लागि सिफारिस गरेका जातहरू मध्य पहाडमा उत्पादन राम्रो दिन नसक्ने हुन्छन्। त्यसै गरी अब मध्य पहाडभित्र मध्ये उच्च पहाडका केही जातहरू उच्च पहाडको लागि पनि सिफारिस भएका छन्। अनि केही जातहरू मध्य पहाडमा उच्च तराईमा लाउँदाखेरि राम्रो भएका हुन सक्छन्। त्यही हिसाबले चाहिँ हामीले जुन जुन स्थान विशेष सिफारिस गरेका छौँ त्यस अनुसार नै हामीले दिउँदो खायौँ भने र अब भाइरस युक्त रोगमुक्त सफा कुछ लागेको आलुहरू हामीले लगायौँ भने चाहिँ धेरै राम्रो गर्न सक्छ।
3: त्यो प्रमाणित बिउ प्रयोग गर्न आवश्यक छ यहाँले भनिरहँदा, यिनी बिउलाई चाहिँ सहज ढङ्गबाट किसानहरूले उपलब्धता किसानहरूलाई उपलब्धता गराउनका लागि यहाँको पहल के छ अथवा कहाँ सम्पर्क गरे भने किसानहरूलाई सहज रूपमा प्रमाणित अथवा उन्नत जातको नयाँ बिउहरू पाउन सक्नुहुन्छ?
4: प्रथम त हजुरको नजिकै रहेको अब जिल्ला सरकार जिल्ला कृषि विकास कार्यालयबाट पनि उहाँले पनि अब उहाँको अन्तर्गतमा उहाँको कार्यमा विभिन्न प्राइभेट रूपमा पनि ल्याबहरू सञ्चालन भएका छन्। राष्ट्रिय आदिवासी अनुसन्धान कार्यक्रममा पनि हजुरहरू ठाउँ विशेष हाम्रो प्रयत्नहरू हामीले यो हावापानी मिल्दो जुन हावापानीमा भएको हाम्रो अनुसन्धान केन्द्रबाट आलु उत्पादन गरेर हामीले ती आलुहरू पनि हामीले प्रोभाइड गर्न सक्छौँ हजुरहरूले। जस्तो तराईतिर छ भने हामी नेपालतिर सम्पर्क गर्दा हुन्छ, यहीँ पनि हाम्रो केही जातहरू यहीँ पनि उत्पादन हुन्छन्। त्यसरी चाहिँ गर्नुभयो भने आलुको जातहरू प्रमाणीकरण गरिएपछि ल्याबहरूमा पनि हामीले प्रमाणीकरण गरिएका ल्याबहरूमा मात्रै
3: यहाँसँग आगामी अङ्कमा थप विषयमा कुराकानी गरौँला। आजको अङ्कमा रेडियो सुन्ने सम्पूर्ण विशेष गरी आलु खेतीका किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई के चाहिँ सन्देश दिन चाहनुहुन्छ?
4: यतिखेर अहिले मध्य पहाडतिर आलु लगाउने समय सकियो, अब तराई तथाभित्र मधेसतिर आलु लगाउने सिजन भएको छ। हाम्रो राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमले हामीले विभिन्न पुस्तिकाहरू सफल आलुका विभिन्न जातहरूका प्रजन खेती उत्पादन प्रविधिहरू हामीले निकालेका छौँ। यसरी हाम्रो हामीसँग सम्पर्कमा आएर अथवा हामी जस्तै अनुसन्धान कर्मीहरूबाट अथवा जिल्ला कृषि विकास कार्यालयबाट अनि अन्य टेक्निकल साथीभाइहरूबाट हजुरले सरसल्लाह लिएर उचित मात्रामा मलखा पुर्याउन सकेर सिँचाइ व्यवस्थापन मलखा व्यवस्थापन र राम्रो स्तरको राम्रो क्वालिटी स्तरको आलु रोग नभएको सफा आलु लगाएर चाहिँ उत्पादन हजुरले बढाउन सक्नुहुन्छ। केही समस्या भयो भने हामीले हजुरले फोन राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रमको वेबसाइटमा हाम्रो फोन नम्बर छ, हामीलाई सम्पर्क गर्नुहोला।
3: निकै व्यस्त समयका बावजुद पनि रेडियो टाइगरले संसारमा ल्याएको रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा समय दिनुभयो। महत्वपूर्ण समय आलुलाई कोल्ड स्टोरबाट झिक्ने बेलादेखि रोपाईसम्मका विविध विषयमा जानकारी दिनुभयो। आलु विज्ञ रिता शर्माज्यू यहाँलाई धेरै धेरै धन्यवाद।
5: कृषि सम्बन्धी जानकारी सफल कृषकका कुरा के हुन्छ समस्या के हुन्छ विकल्प। कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी। कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हमार खेती हमार कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हमार खेती हमार कृषि
6: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
7: अपना उक्रा अबर रेडियो टाइगर 99.2 MHz बर्दिया से रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन्टी बाटी यी कार्यक्रम रेडियो टाइगर नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र संघले मिलकर तयार पर्लक हो।
0: अब हाम्रा एक हजी कृषि सम्बन्धी छोटकरी मन गतिविधि सुनि।
2: देशभर मनसून के प्रभाव कायम उहिलक होसे धान बाली में विभिन्न किसिम के कीड़ा ओ रोग के प्रकोप बर सेकना गति किसान हुकन सतर्क रह कृषि मौसम सल्लाह बुलेटिन आग्रह गर्लबाट नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र नेपाल मौसम विज्ञान विभाग के सहकार्यमा जारी गरिएको कृषि मौसम सल्लाह बुलेटिन अनुसार आगामी साता समेत मनसून के प्रभाव रहन सम्भावना बा। बुलेटिनमा धानमा विभिन्न किसिमके किरा ओ पट्टेमा डडुवा लगायतकी समस्या देख्न सम्भावना उल्लेख गरिएको बा। मनसूनके कारण खेतमा पानी जम्ना ओ चिस्यान ढेर हुने अवस्थामा रोगके जोखिम थप बढ्न सक्ने जनाइएको बा। किसान हुकन खेतके नियमित अनुगमन गर्न रोग ओ किरा डगिलसे समयमा व्यवस्थापन गर्नका लागि जैविक तथा एकीकृत कीट व्यवस्थापन विधि अपनाए सुझाव दिएको बा। आवश्यक पर्लसे प्राविधिक सल्लाह अनुसार कल विषादी प्रयोग गर्न समेत आग्रह गरिल बा बाली नान्दिन वा विषादी प्रयोग गरे बेर व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्खन ओ वर्षा के समय म विषादी निछिटना किसानुकन सचेत गराइगिल बा
0: मौसम सम्बन्धी जानकारी का लाख निशुल्क 11:55 हो कृषि तथा पशु पक्षी जिज्ञासा का लाख 11:35 सम्पर्क कार्यक्रम अपनाउक बुलेटिन के बारे में जानकारी दे सकने बाटी
1: कृषि और पशुपालन सम्बन्धी जिज्ञासा के लाख नेपाल कृषि अनुसन्धान परिषद के पैसा नैलग्न नम्बर 11:35 में हरेक सोमवार संध्या के 5 बजे से 7 बजे फोन कर
0: अब हाम्रा सुन्टीबाटी कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषि कार्यक्रमका पुछारमा आशिकली आप पाला हिल्बा हमार प्रश्न अपनक जवाब
2: आजिक प्रश्न बा आलु खेती ढेर जसिन कुन महिनामा गर्जेट एक सो फे दोस्रो प्रश्न आलु खेती ढेर जसिन कुन महिनामा गर्जेट
0: यी प्रश्नके उत्तर अपनाउँगर जनलबाती कलसे 9858309161 मा आफ्न नाउँ ठेगाना सहित एक हप्ता भित्र एसएमएस मसिन उत्तर पठाएका सहभागी बन्न सिक्दी सही उत्तर पठाइला फुकनसे एक जहन गोला पठासे विजेता छानका कार्यक्रम के तरफ से 100% पौधा दिने बाटी
2: आप पाला हेल्बा गैलक कार्यक्रम हाम्रो पुछलक प्रश्न सही जवाब देना विषयमा हाम्रो पुछल प्रश्न सही जवाब हो काला नामक धान यी प्रश्न उत्तर ढेर जसिन संघरेन लेख पठाइल रह यी मध्ये मनसे एक जहन गोला पठामा से विजेता घोषणा गर्लबाटी उहाँ भित ठाकुर बाबा नगरपालिका 3 नेउलापुरको सीताराम थारू
0: पुरस्कार केला अपना एक अठवार भित्र अपन परिचय खुल्ना कार्ड लेखन टाइगर एफएम का कार्यालय मना सम्पर्क गर सिक्ने बाटी
1: रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन सकल्पा छ अपन मनमा लागल विचार ओ कृषि खेती के विषयमा कोनो प्रश्न ओ जिज्ञासा हुइल कलेसे अपने हुक्र अपन फोन मसे कह सिक्ने बाटी ओ एसएमएस इमेल मसे फेर लेखी सिक्ने बाटी अपन जवाबमा विचार ओ प्रश्न धरकला कृषि अनुसन्धान परिषद के पैसा निलग्न फोन नम्बर 11:35 डेलक निर्देशन के आधारमा रेकर्ड कर सिक्ने बाटी पुस्तक रेडियो टाइगर के सम्पर्क नम्बर 0084401888 ओ मोबाइल नम्बर 9858309161 मा फोन गरेर रेकर्ड कराए ओ लिखाए फिर सिक्ने बाटी पुस्तक रेडियो टाइगर एफएम @gmail.com मा फेर अपन जिज्ञासा पठाइ सिक्ने बाटी
0: लिटर रेडियो कार्यक्रम हमार खेती हमार कृषि के और ऐना भाग में नेपाल कृषि अनुसंधान परिषद के कृषि मौसम सलाह बुलेटिन हो कृषि विज्ञ से लिखल सलाह सुझाव ऐना हप्ता में अपनाई सेक जिना कृषि संबंधी ढेर जानकारी संग और मेरमेरी गतिविधि फैले ऐना भाग मन ध्यान होने नहीं बा कार्यक्रम का ऐना भाग के सुनती रवि कार्यक्रम सुन के सुझाव सलाह फेना लिख कर पठिने बाटी कना आशा करती राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र रेडियो टाइगर संघ संघरिया आरटीओ मैटिकाराम फिना विदा विटी राम राम नमस्कार।

0: लौ आयो आयो भन्दै छौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 90.2 MHz गर्जन छ सधैँ बाघसिंह
3: आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM

0: अर्को वर्ष अगाडि हामी
1: सतहमा भण्डारण भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्र संघले जनाएको छ। नदी तथा तालहरू सुक्न थालेका र हिम नदीहरू संकुचित भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ। पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्र संघको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ़दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढ़ी र सुखा दुवै निम्त्याउने औल्याएको छ। पछिल्ला वर्षहरूमा 80% भन्दा बढ़ी प्रकोपहरू भएको खास गरी एसिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढ़ाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन्। युरोपेली संसदलाई सम्बोधन गर्ने क्रममा उनले क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे। कार्नीले व्यापार, प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै क्यानाडाले युरोपको ऊर्जा आवश्यकता पूर्तिमा सघाउन सक्ने उल्लेख गरे। क्यानाडा र ईयूले आफ्ना नागरिकलाई एकसाथ छत्रछाया प्रदान गर्न सक्ने भन्दै कार्नीले भने, यो सार्वभौमताको कुरा हो, यो हामी कसरी जिउन चाहन्छौं भन्ने कुरा हो, यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौं। क्यानाडाका प्रधानमन्त्री ईयूसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिका।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैं बाघ्छ।
3: अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशनमाथि आतंकवादको प्रशंसा गरेको आरोप लगाएको छ र भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरूषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ। आफ्ना बुवाको इच्छा विपरीत बिहे गरेपछि आफूलाई कानूनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मलिकले अदालतको ढोका ढकढकाएका थिए। गलत ढंगले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरूद्धको कानून बमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छा अनुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीरमा सड़क भाँसिएसँगै 2.5 साता भन्दा बढ़ी समय अवरूद्ध भएको काठमाडौँ जोडिने मुगलिन नौबिसे खण्डको सड़क आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। भोटेकोशी त्रिशुली बाढ़ीको मार खेपेको उक्त सड़क भदौ 14 गतेदेखि अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रोसँग प्रभावित बनेको थियो। खास गरी काठमाडौँ उपत्यकाका लागि मुख्य लाइफ लाइन भएकाले अधिकारीहरूले पुरानो संवेदनशील पहिरो क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए। यसै विषयमा हामीले केही बेर अघि सड़क विभागका महानिर्देशक विजय जयसीलाई सम्पर्क गरी शुरूमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौँ।
5: कृष्णभित्र चाहिँ पहिलादेखि नै हामीलाई 50 सालतिर पनि हामीले समस्या दिएको हिरो हो यो। यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिब करिब स्टेबिलाइज गरेका थिएनौँ हामीले, र यति चाँडै यो हालतमा पुग्ला बिग्रिएला भनेका थिएनौँ। तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो। यो अहिलेलाई यो टेम्पोरेरी रूपबाटै खोलागेको हो। अब यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्ट्यान्डिङ गर्छौँ। अझ यही भिरलाई तलदेखि टो वालहरू उठाएर यसको पर्मानेन्ट हुने गरेर पनि हामी काम गर्छौँ। यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेको छ।
4: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
5: तत्काललाई चाहिँ हामीले यसको ठिक अगाडिबाट फिसलिङबाट बेनिघाटसम्म जाने करिब 20 किलोमिटर जति बाटो छ, त्यहाँ 1.5 किलोमिटर जति ट्र्याक खोल्न लागि छ। अरू चाहिँ एउटा मोरलेस ट्र्याक चाहिँ भएको अवस्था छ। त्यो 1.5 किलोमिटर ट्र्याकको लागि हामीले ठेका रस्तामा गएर काम सुरु गरिसकेका छौँ र बाँकी बाटोलाई पनि हामी अब वाइडनिङ गर्दै जान्छौँ। र अझ यही कृष्णवीरलाई काटेर भित्रबाट सुरुङ बनाउने अथवा यसको अगाडिपट्टि त्रिशुली पारिपट्टि दुईवटा पुल र भाइडक्ट बनाएर विकल्प गर्ने र यो
4: बाइपासको रूपमा भन्नुभएको
5: गर्ने भनेर हामीले काम गरिरहेको छौँ।
4: तपाईँहरूलाई कृष्णभीरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ, बाटोहरू शीतल बजार, जो जवाङ खोला, गल्छी, महेश खोला, धेरैतिर बैरेनी, धेरैतिर अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ, त्यो भोटेकोशी त्रिशुली बाढीको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको पाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि?
5: कृष्णभीर जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था छैनन् त्यहाँ, तर तिनको लागि पनि हामीले वैकल्पिक त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ, स्थानीय निकायले बाटो बनाउनु भएको छ। पहिले त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कस्ट हुने लाग्ने थियो, अब त्यसलाई चाहिँ पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ हामीले।
6: जस्तो यसबीचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको थियो हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरूबाट भर पर्दा हुन्छ यो पृथ्वी राजमार्ग खण्डमा?
5: त्रिभुवन राजपथ र कान्ति लोकमार्ग त्यहाँ पनि जहाँ जहाँ समस्या भएको थियो यो लामा बुलेटहरू लानलाई, त्यसलाई पनि हामी अहिलेको समय पनि त्यसलाई पनि अझै मर्मत गर्छौँ।
6: पृथ्वी राजमार्गको उक्त खण्ड चाहिँ एकदम लाइफ लाइनकै रूपमा राजधानीको लागि रहेछ भने त यसपटक पनि झन् प्रष्ट देखियो, अत्यावश्यक दैनिक सामानहरूकै आपूर्तिमा समस्या पर्यो भनेपछि काठमाडौँ जोडिने विकल्पहरू भरपर्दा विकल्पहरू धेरैतिरबाट आवश्यकता रहेछन् भनी त देखियो।
5: गत बिपी हाइवे
6: त्यो पनि अहिले बिग्रेर भरपर्दो छैन,
5: अहिले रिहाब गरिरहेको छौँ, अब बिपी हाइवे पनि तयार छ। मुख्य विकल्प चाहिँ यो फास्टट्याग र बिपी हाइवे नै हुन्छ, तर कान्ति लोकपथ पनि हामीले करिब 4 किलोमिटर मात्रै समस्या छ बाटो।
6: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या, सानो मोडहरूको समस्या, त्यसमा त काम भएको देखिया थिएन नि त?
5: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लाएर कामहरू भइरहेका छन्। त्रिभुवन राजपथ चाहिँ धेरै पहिला बनेको बाटो, त्यहाँ पनि हामीले घुम्तीमा पनि नोज कटिङ गरेर धेरै खाँदो वाइडिङ गरिरहेकै छौँ। त्यहाँ भएको अझै केही अस्थायी पुलहरू, कम लोड लाने पुलहरू पनि छन्, तिनलाई पनि हामीले विकल्प पनि हामीले अझै बढाउँदै लानुपर्ने त, अब अझ यो अहिलेको डिजास्टरबाट भयो नि।
6: अन्तिममा अब यो कृष्णभीरको जुन विकल्पको हामीले विभिन्न कुराहरू गरिरहेको छौँ, त्यो चाहिँ अर्को वर्षा अगाडि हुने सम्भावना कतिको छ? कुनै एक विकल्प
5: अर्को वर्षा अगाडि हामी कृष्णको तलबाटै टोवाल लाएर यसलाई अझै हामी चाहिँ बलियो बनाउँछौँ, यसलाई फिक्सिङबाट बेनिघाट त्यसलाई यो आगामी आउँदो वर्षसँग हामीले एउटा भरपर्दो वैकल्पिक रूपबाट विकास गर्छौँ। टनेल भाइरहेको कुरो थियो, त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ।
6: उनी थिए सड़क विभागका महानिर्देशक विजय जयसी। यो बीबीसी नेपाली सेवा हो। रसुवा, नुवाकोट र धादिङ जिल्लामा रहेका 29 होल्डिङ सेन्टरमा 2000 भन्दा धेरै विस्थापितहरू अस्थायी रूपमा बसिरहेका छन्। 3 साता अघिको विनाशकारी बाढ़ीले तीमध्ये धेरैको धन सम्पत्ति मात्र लगेको छैन, कैयौंका परिवार बिथुली दिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा उनीहरूका पीड़ा सुन्न पुगेकी थिइन् हाम्रो साथी शक्तिमाया तामाङ।
7: मैलुङ बस्दै आएकी सुशीला तामाङको जीवन सोचे जस्तै चलिरहेकोमा 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन्। कमाएर ल्याउने श्रीमान बाढ़ीमा बेपत्ता भएपछि साथमा भएको 2 सन्तानको पालन पोषण र शिक्षाको जिम्मेवारी उनको काँधमा आएको छ।
8: आफूलाई थाहा होइन, दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्छ कहाँ जाउँ के गरौँ हुन्छ। छोरीले जहिले पाएर मात्रै खोज्छ, भोलिको दिन गएर कस्तो हुने हो।
7: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढ़ीमा 3 छोरी र श्रीमती गुमाए, अबको दिन कसरी जिउने कुनै योजना छैन। उनले भने
9: यस्तै हो, म त एक्लै हो, अलिअलि खाने बस्ने, के सोध्ने माने थाम्दै सक्ने, बाउ आमा छ अलिकति यस्तै बाल्नु पर्यो के गर्ने।
7: विस्थापित भएर होल्डिङ सेन्टरमा बस्दै आएका छिनाम तामाङलाई श्रीमतीको यादले पिरोलले बताए। उनले भने सुख दुख गरेर परिवार चलाउँदै आएको थियो, छिनभरमै भविष्यको मिठा मिठा सपनाहरू बगायो।
10: उसले माया दया गरेको, खानु पकाएर दिने याद पनि आउँछ, त्यही आँसु पनि झरिरहेको छ। अर्काले भन्यो भने कसरी भन्नु जाने, ऊ फर्केर आउँदैन, मैले पनि आँगाले देख्दैन, त्यसो भएर धेरै चिन्ता भइरहेछ।
7: होल्डिङ सेन्टरमा बस्दै आएका आफूहरू दिनभर साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
6: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढ़ी उत्पन्न हुने गरी चट्टान सहितको हिमपहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ। उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा यस विपत्तिका लागि आधार तयार पार्न मानव सृजित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन्। वर्ल्ड वेदर अट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगोलिक दुर्बलताका कारण सृजित मिश्रित घटनाको परिणाम थियो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महासंघका प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायुजन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउने एउटा आधार बन्ने बताउँछन्।
11: यो रिपोर्टले नेपालको जुन भोटेपछिको जलवायु परिवर्तनको प्रलय भनौँ अथवा विपद जुन बिहोर्नु पर्यो यसमा कतिपयले चाहिँ यो जलवायु जन्य नै हो कि होइन भन्ने कुराको आशंका पनि गरेको पृष्ठभूमिमा यो रिपोर्टले एक हदसम्म यो जलवायु जन्य हो भनेर प्रमाणीकरण गर्नमा सहयोग छ भन्ने मेरो विचार छ। यद्यपि यसको सन्दर्भमा अध्ययन अनुसन्धान गरेर संख्यात्मक अथवा क्वान्टिटेटिभ भेरिफिकेसन गर्ने धेरै कुराहरू बाँकी छ। अहिले जुन किसिमको रिपोर्टहरू आयो त्यसले एक हदसम्म यसले हाम्रो जलवायु न्यायको कुरालाई यसमा टेकेर अगाडि बढ्न एउटा आधार दिन्छ भन्ने मेरो विश्वास छ।
12: त्यसपछिका थप प्रक्रियाहरू चाहिँ के हुन्छन्? एउटा आधार तपाईँले जुन भन्नुभयो, बाँकी प्रक्रियाहरू चाहिँ कस्तो हुन्छन्? जुन क्षतिको नोक्सानीको क्षतिपूर्ति पाउने कुरामा चाहिँ
11: राष्ट्रिय विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जुन किसिमको अध्ययन गरेर प्रतिवेदनहरू ल्यायो, अमेरिकी डलरको पुग्न पुग 5 बिलियनको हाराहारीमा जुन क्षति देखिया छ,
12: 7 खर्ब चान्चुन नेपाली रुपियाँ,
11: त्यस्तै गरी अझ गहिरो आर्थिक क्षेत्रको हानि नोक्सानीमा जुन हामीले बिहोरेका छौँ, हाम्रा बाल बच्चाहरू स्कुल जान पाएका छैनन्, बिरामीहरू अस्पतालमा घाइते छन्, तिनका परिवारहरूमा एउटा स्ट्रेस परेको छ र थुप्रै हामीले जैविक विविधताका कुरा, हाम्रा सांस्कृतिक धरोहरका कुरा, यी धेरै यति चिजहरू गुमाएका छौँ कि तिनको मूल्याङ्कन गर्न अझै बाँकी छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूको निकट संयुक्त राष्ट्र संघको महासभामा हुने सम्बोधन, त्यसपछि जलवायु परिवर्तनको पूर्व तयारी सन्दर्भमा हुने सम्मेलन र 31 जलवायु सम्मेलन, र यसलाई एउटा जलवायु न्यायसँग जलवायु वित्तसँग जोडेर लानेर यसलाई चाहिँ नेपालले जलवायु न्याय प्राप्त गर्ने आधारको

0: Your time. यति बेला रात्रिको 9 बजेको छ।
1: हस् त यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँच्छ।